0: है
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9550700778।
4: हजुर दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, तनहुँ जिल्लामा सञ्चालित मन्तेश्वरी तथा प्री स्कूलहरूको भेलाले जिल्ला स्तरीय संगठन गठन गरेको छ। जिल्लाका विभिन्न मन्तेश्वरी तथा प्री स्कूलका संचालक तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धि, संस्था बीचको सहकार्य तथा साझा समस्याको समाधानका लागि संगठित रूपमा अघि बढ़ने निर्णय गरेको हो। भेलाबाट सरिता नेपानेको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा निशा कडेल, सचिवमा सुदर्शन गोदार र कोषाध्यक्षमा कुसुम रखाली चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा राधा लम्साल, शारदा नेपाने र मौसमी सेन चयन हुनुभएको छ। भेलामा जिल्लाका विभिन्न मन्तेश्वरी तथा प्री स्कूलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारण सदस्यका रूपमा किड्स मन्तेश्वरीबाट विद्या सिगदेल, जेनेसिस किन्डर वर्ल्डबाट सुशीला राई, ज्ञान बाटिकाबाट दिलु थापा, बेबी गार्डनबाट मंजु छेत्री, बालबाटिका एकाडेमीबाट लक्ष्मी ठकुरी, बेबील्याण्ड मन्टेश्वरी स्कूलबाट राधा लम्साल, शान्ति दान मन्टेश्वरीबाट शान्ति कुमारी दरै तथा भानु संस्कार प्री स्कूलबाट निशा कण्डेल सहभागी हुनुभएको थियो। नवगठित संगठनले तनहुँ जिल्लामा संचालित मन्टेश्वरी तथा प्री स्कूलहरूबीच आपसी समन्वय र सहकार्य बढ़ाउँदै बाल बालिकाहरूको प्रारम्भिक शिक्षालाई थप व्यवस्थित गुणस्तरीय र बाल मैत्री बनाउने उद्देश्य राखिएको जनाएको छ। संगठनको आगामी दिनमा मन्टेश्वरी तथा प्री स्कूलसँग सम्बन्धित साझा विषयमा छलफल, शिक्षा तथा संचालकहरूको क्षमता वृद्धि, अनुभव आदान प्रदान तथा आवश्यक कार्यक्रम संचालन गर्ने जनाएको छ। भेलाले प्रारम्भिक बाल शिक्षाको विकासमा निजी क्षेत्रबाट संचालित मन्टेश्वरी तथा प्री स्कूलहरूको भूमिकालाई थप प्रभावकारी बनाउँदै जिल्लाभरका संस्थाहरूलाई एउटै साझा उद्देश्य र सहकार्यको भावना अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्ला प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट बरामद गरेको छ। सत्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले गए राति बर्दाघाट नगरपालिका चारबाट झाण्डीमा लुकाई राखिएको सामान बरामद गरेको हो। विशेष सूचनाका आधारमा सत्र प्रहरी बल नेपाली सुरक्षा बेस सेमरीबाट सत्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डा 80,30,000 रूपियाँ बराबरको मोबाइलका पार्टहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, एयरबड्स, स्मार्ट वाच र स्पिकर लगायतका सामानहरू बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीको लागि महेशपुर र भन्सार कार्यालयमा बुझाएको सूत्र प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्की प्रधानमन्त्री मेट फ्रेडरिक्सले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक्स क्षेत्रमा सुरक्षा मजबूत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष पर्वाधान बारे फ्रेडरिक्सले केही खुलाउनु भएको छैन। खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गतेदेखि सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स चितवन डाइनोसँग र संघ खेल्दा दोस्रो खेलमा कर्णाली एक्स र जनकपुर बोल्डर्स आमने सामने हुनेछ। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछ। त्यसपछि प्ले अफका खेलहरू हुनेछन्। निर्धारित तालिका अनुसार मंगसिर 1 गते पहिलो क्वार्टर फाइनल आयोजना हुनेछ भने त्यसको भोलिबाट अर्थात मंगसिर 2 गते एलिमिनेटर खेलाइनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको निर्णायक खेल र मंगसिर 5 गते फाइनल खेल हुनेछ। प्रतियोगितामा विराटनगर किङ्स चितवन डाइनोस कर्णाली एक्स जनकपुर बोल्डर्स काठमाडौँ गोर्खा लुम्बिनी लायन्स पोखरा एडभेन्चर्स र सुपरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका सबै खेलहरू केतिपुरको मा रहेको त्रिवी क्रिकेट संघशालामा हुनेछ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। हिजो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने राष्ट्रपति पौडेलको भनाई। माथिल्लो त्रिशुली एक हाइड्रो कोटनेरमा फेला परेका 11 जनाको शवहरू बाहिर निकालियो। राष्ट्र संघीय महासभाका लागि राष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै। सरकारले निजी क्षेत्र लगायतका सरकारहरूसँग संवादमा गरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको असन्तुष्टि। नेपाली कांग्रेसका 15 महाधिवेशन अन्तर्गत आज तनहु 2 वडाहरूमा वडा अधिवेशन हुँदै। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता र एनपीएलको खेल तालिका सार्वजनिक।

0: हवस्त हामीलाई जुनसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाय सिसा, फाइबर ढोका, फोरमाइका, प्लाय ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाय पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856667827 र 9864435031।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन।
12: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
12: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
11: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
12: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घाय फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265709704, मोबाइल नम्बर 9846061268
11: 9856062068।
9: प्रसन्न होमवर्क देखाउ त।
14: टिचर
9: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
14: टिचर मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
15: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स
6: कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राभा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988
15: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
6: यति बेला बिहानको ठिक 6 बज्यो।
16: सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमिन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
17: भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता। रोजगारी खोज्दै विदेशी युवा घटे।
16: साइबर ठगीको निशानामा युवा पुस्ता 18 देखि 35 वर्षका धेरै पीड़ित। उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
17: मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
16: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाड़ा पखाला देखिएको छ भने 270 जना भन्दा धेरैमा रूगाखोकी र ज्वरोको समस्या छ। मन्त्रालयका अनुसार झाड़ा पखाला देखिएका 88 मध्ये 60 नुवाकोट, 20 रसुवा, 10 काठमाडौँ र 8 जना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन्। त्यस्तै रूगाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा अलि बढ़ी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै 200 जनामा रूगाखोकी र ज्वरो देखिएको छ। त्यस्तै रसुवामा 50 र काठमाडौँमा 20 जना बाढ़ी प्रभावितमा पनि रूगाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार अहिलेसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने भइसके होइन। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा अन्य स्वास्थ्य शिविरमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ। झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मीले विशेष गरी सरसफाई, खानपान र खानेपानीमा ध्यान दिन समेत आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले विशेष गरी खानेपानी र बसोबासमा सावधानी अपनाउन आग्रह गरेको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला र रूगाखोकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: यसैबीच रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढ़ीले घर, व्यवसाय र जमीन समेत बगाएपछि बैंकबाट लिएको कर्जाको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ। बैंकको ऋणको मुख्य आधारका रूपमा रहेको धितो नै नष्ट भएपछि कर्जा असुली कसरी गर्ने भन्ने चुनौती बैंकिङ क्षेत्रमा देखिएको छ। बैंकहरूको प्रारम्भिक अनुमान अनुसार बाढ़ी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै 2,42,00,00,000 रूपियाँ कर्जा लगानी गरेका छन्। यसमध्ये जग्गा धितो राखेर कर्जा लिएका ऋणीहरूको पनि उल्लेख्य छ। घर धितो राखेर लिएको कर्जामा सामान्यतया घरको बीमा हुने भएकाले क्षति भएको अवस्थामा बीमाबाट केही रकम प्राप्त हुन सक्छ, तर जग्गाको बीमा नहुने भएकाले बाढ़ीले जग्गा नै बगरमा परिणत गरिदिएको अवस्थामा बैंकको धितोको मूल्य नै हराउने अवस्था छ। यस्तो अवस्थामा ऋणीबाट कसरी कर्जा असुल गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित ऋणीको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन। कतिपय ऋणीको घर नै बगाएको र ती व्यक्ति तथा परिवार सम्पर्कविहीन रहेकाले उनीहरूसँग कर्जाका विषयमा छलफल गर्ने अवस्था नै नरहेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। ऋणीको घर, व्यवसाय र अन्य सम्पत्ति नष्ट भएको अवस्थामा कर्जाको वास्तविक जोखिम यकिन गर्न बैंकरहरूलाई समय लाग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरू प्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा ठेगाना भएका सबै ऋणीको परियोजना त्यही क्षेत्रमा नरहेको हुन सक्छ। कतिपयले बाहिरको सम्पत्ति धितो राखेर हुन सक्ने भएकाले प्रभावित ऋणीको कर्जालाई एउटै आधारमा हेर्न नमिल्ने उहाँको भनाइ छ। बैंकहरूले आफ्नो तहबाट समग्र मूल्यांकन गरेपछि मात्रै कुल नेट लस कति हो भन्ने यकिन हुन्छ। पौडेलले भन्नुभयो, बाढ़ीले घर र जमीन दुवै बगायो, के हुन्छ बैंकको ऋण? कारोबारमा खबर छ।
4: चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा 6,35,00,00,000 रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग अर्थात अटोमेटिक रूट र स्वीकृति प्रक्रिया मार्फत गरी कुल 6,35,15,00,000,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। यस अन्तर्गत 136 उद्योग तथा परियोजना स्वीकृत भएका छन्। यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो। विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष 82 1982 भदौमा 8,98,70,00,000 रूपियाँको वैदेशिक लगानी स्वीकृत भएको देखिएको छ। यद्यपि चालू वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको साउनदेखि भदौसम्मका पहिलो दुई महिनामा भने कुल 328 परियोजनाका लागि 11,12,40,00,000 रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या सामान्य घटेको छ। साउन र भदौमा 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 5,599 घटेको हो। गएको आर्थिक वर्षको साउन र भदौमा 1,36,082 जनाले श्रम स्वीकृति लिएका थिए। रोजगारी खोज्दै विदेशी युवा घटेको र भदौमा 6,35,00,000,000 वैदेशिक लगानी प्रतिबद्धता आएको शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कमाउने उपाय बारेमा खोजीमेलीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825625601 9858835990 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: जहाँ बालापन उमेरले छिक्दैन मनको कलाकारिता।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
10: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
10: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टाढा नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9981552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही एल्युमिनियम अब यूपीवीसीको साथमा।
10: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0-65-414-411, मोबाइल 9-5-22-938 र 9-98-28-22-938।
4: प्रस्तुत गरौं
14: अब बाँकी प्रसंग।
2: गाठका कुरा
12: गाठका कुरा।
14: गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए, लेखिँदैछन् र अझै लेखिनेछन्। ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ। तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरीब थिए। किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर सयमा एकजना पनि धनी भएको छैन, किनकि गाँठ कमाउने कुनै फर्मुला छैन। त्यसो भए गाँठ कसरी कमाउने त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको पाँचौं भागमा गाँठ कमाउने उपाय प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
15: गाँठ कमाउने मानिससित दुई कुरा भेटिन्छ, सिप र श्रम। पहिले सिपको कुरा गरौं। तपाईसँग सिप छ भने गाँठले तपाईलाई खोजिरहेको हुन्छ। त्यसैले सिप सिक्नु र दक्ष हुनु गाँठ कमाउने पहिलो शर्त हो। प्राविधिक काम गर्ने सिप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सिप छन् र अरू भन्दा दक्ष हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ। तर सिप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन। सिप देखाउन श्रम गर्नुपर्छ, अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ। सिप आफैमा पैसा होइन, पैसा कमाउने क्षमता हो। यहाँ एउटा महत्वपूर्ण अर्थशास्त्रीय कुरा छ। धेरै घण्टा काम गर्दैमा धेरै पैसा आउँदैन। तपाईँले 8 घण्टा लगाएर गर्ने काम अरू कसैले 3 घण्टामा गर्छ भने उसको कमाई तपाईँको भन्दा तेब्बर हुन्छ। सजिलो भाषामा भन्दा, सबै काम अलिअलि जान्ने भन्दा एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाई धेरै हुन सक्छ। सिप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो, तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन्। व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो। तर यसमा अनेक चुनौती छन्। पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पटाउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने। व्यापार व्यवसायमा माग, लागत, मूल्य, प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ। मानौ तपाईँले 1 महिनामा 1,00,000 रूपियाँको सामान बेच्नुभयो। यसको अर्थ 1,00,000 रूपियाँ कमाई भयो भन्ने होइन। सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो। बिक्री हुनु र नाफा हुनु फरक कुरा हो। अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन्। आफ्नो पैसालाई आफैले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी। बैंकमा सामान्य र स्थिर ब्याजदरमा निक्षेप राख्ने, बैंक, वित्तीय संस्था र सरकारले जारी गरेका ऋणपत्र अथवा डिबेन्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम मोल्नेहरूले शेयरमा लगानी गर्छन्। पैसा कमाउने कुनै एउटा सूत्र छैन। कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन्। रातारात धेरै कमाउन खोज्दा सुन चाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन्। जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ। आफ्नो सिप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ। तर कमाएको पैसा चलाउन पनि सिप चाहिन्छ। गाँठ चलाउने सिप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईँलाई थाहै छ।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। साइबर अपराधबाट ठगिनेको संख्या दैनिक बढ़िरहेको प्रहरीको केन्द्रीय तथ्याङ्कले पुष्टि गरेको छ। साथै उपहार र चिठाको लोभमा नपर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आग्रह समेत गरेको छ। पछिल्ला 5 आर्थिक वर्षमा 72,881 जनाले आफू साइबर ठगीमा परेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इन्टरनेट, कम्प्यूटर र मोबाइलबाट हुने कारोबार बढ़ेसँगै साइबर स्क्याम, ठगी, साइबर बुलिङ, चरित्र हत्या तथा सामाजिक सञ्जाल मार्फत हुने गैर कानूनी गतिविधि बढ़ेका बताउनुभयो। सामाजिक सञ्जाल, अनलाइन कारोबार तथा डिजिटल माध्यमको प्रयोग बढ़ेसँगै साइबर अपराधका घटना समेत बढ़िरहेका छन्। ठगीमा परेका व्यक्तिले रकम गुमाउनुका साथै व्यक्तिगत विवरण तथा डिजिटल खाता समेत जोखिममा पर्ने गरेको छ। वरिष्ठ अधिवक्ता तथा प्राध्यापक प्राडा गान्धी पण्डितले साइबर अपराध बढ़नुमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै त्यसलाई व्यवस्थित नियमन र नियन्त्रण गर्ने कानूनी तथा प्राविधिक संयन्त्र कमजोर रहनु मुख्य कारण रहेको बताउनुहुन्छ। त्यसै गरी साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलीप कुमार गिरीले लटरी परेको भन्दै बधाई दिने वा वाट्सएपमा च्याट गरी पार्सल पैसा वा सुन पठाइदिने प्रलोभनमा पार्ने ठगीमा प्राय गाउँका सोझा साझा तथा लोभमा फस्ने मानिसहरू पीड़ित हुने गरेका छन्। ब्यूरोका अनुसार अनलाइन शपिङमा प्री पेमेन्ट गराएर ठग्ने, त्यसै गरी कनेक्ट आईपीएस बन्द हुने भन्दै केवाईसी अपडेटका नाममा ओटीपी माग्ने जस्ता ठगीमा सामान्य नागरिकदेखि पढे लेखेका बैंकका कर्मचारी, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, प्रहरी कर्मचारी र न्यायाधीशसम्म पीड़ित हुने गरेका छन् भने 18 देखि 35 वर्षका उमेर समूहको युवाहरू बढ़ी पीड़ित हुने गरेका छन्। साइबर ठगीमा परेका व्यक्तिले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ। साइबर ठगीको निशानामा युवा पुस्ता शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
14: काठमाडौँको थापाथलीमा रहेको पालपाली भोजनालयमा अहिले पनि तन्दुरीको भट्टी बल्दैन। सबैभन्दा धेरै बिक्री हुने तन्दुरी मात्रै नभई फ्राई, आलू, चिकन जस्ता परिकार पनि पाइँदैनन्। ग्राहकले अर्डर गरिहाले भने जवाब आउँछ ग्यास नभएर बनाउन पाइएको छैन। ग्यास अभावका कारण संचालक कृष्ण पाण्डेले रेस्टुराँको झण्डै आधा मेनु नै हटाउनु भएको छ। ग्यासमा धेरै पकाउनुपर्ने र फ्राई गर्नुपर्ने परिकार बन्न छाडेको उहाँले बताउनुभयो। ग्यास अभावका कारणले व्यापार घाटा हुन थालेपछि केही दिन अघि पाण्डे सहितका व्यवसायीले समूह बनाएरै हेटौँडा र बिरगंजसम्म पुगेर केही ग्यास ल्याए पनि तर पटक पटक भने ग्यास ल्याउन नसकेपछि उहाँले मेनु नै कटौती गर्नुभयो। एकपटक हेटौँडा पुगेर ग्यास ल्याइयो तर घरिघरि ल्याउन सकिन्न। उहाँले भन्नुभयो अब ग्यास नभएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ। ग्यास अभावसँगै रेस्टुराँको व्यापार पनि घटेको उहाँको भनाइ छ। तर घरबाट कर्मचारीको तलब, बिजुली पानी लगायतका नियमित खर्च भने रोकिएका छैनन्। ग्यास अभाव भएको भन्दै काठमाडौँ उपत्यकाका धेरै रेस्टुराँले मेनु घटाउन थालेका छन्। धेरै ग्यास बढ़ी खपत हुने परिकार, स्टिम मोमो, तन्दुरी र फ्राई आइटम कटौती गर्नुपरेको व्यवसायीको भनाइ छ। केही व्यवसायीले विकल्पमा दाउरा र द्वितीय उपकरण खोज्न थालेको समेत बताएका छन्। ग्यास अभावका कारण रेस्टुरा व्यवसाय प्रभावित भए पनि पछिल्लो समय आपूर्तिकै सहज हुँदै गएको होटल संघको भनाइ छ। ग्यास अभावले रेस्टुराँका मेनु कटौती, कान्तिपुरमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745780।
16: हप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
16: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौड़ा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
18: को विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनु। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी

0: बहादुर पूर्जा पुनले पोस्टमार्टमबाट ढोरान्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताउनुभयो। उहाँका अनुसार पोस्टमार्टम पूरा गरी दारा निकालेर हात्तीको अन्तिम संस्कार समेत गरिसकिएको छ। 20,000 ताल जाने टिक्कौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै रोनाल्डो मृत भेटिएको हो। यो क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्ट समेत छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको उहाँको भनाई छ। खोरसोरमा रहेका धेरै पोथे हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन्। अधिकृत फुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका झण्डै 70 देखि 71 छावा मध्ये 33 रोनाल्डोका सन्तान हुन्। झण्डै 25 वर्ष अघि सौराज क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले रोनाल्डो नाम दिएका थिए। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्वजनिक गर्नुभयो। ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिका मा गैर कानूनी आप्रवासी प्रवेश शून्यमा झारेको दावी गर्नुभएको छ। उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभयो। विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनैतिक विषय बनेको छ।
0: अब खेल खबर। जापानको आइची नागायोमा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास्ट गरेका छन्। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। मानमती विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्। यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरूष खेलाड़ी छन्। नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौड़ी, कबड्डी, शूटिङ, भारोत्तोलन, जुडो, ब्याडमिण्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।
1: अब केही खबर संक्षेपमा। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकै छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवाजत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: संविधान जारी भएको 11 वर्षपछि हिजो मनाएको संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि दलका प्रमुख नेतासम्मले संविधानको रक्षा र उपलब्धिको संरक्षणसँगै यसको कार्यान्वयन, समीक्षा र संशोधनको बहसमा जोड़ दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पुनः कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गर्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षरशः र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रमुख दलका नेताहरूले भने संविधानको समीक्षा र संशोधनदेखि त्यसका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने विशेषसम्मका फरक धारणा अघि सारेका छन्।
1: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो देशका 53 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लाहरूबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्। यसैबीच पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित रहेको छ।
0: अर्थमन्त्री डाक्टर श्रोणिङ वागले भारतको 3 दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। स्वदेश फर्कनु अघि हिजो उहाँले नयाँ दिल्लीमा भारतका लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। मन चिन्नु आफ्नो, बानी चिन्नु अर्काको।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडापखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी

0: बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
1: भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता। चालू आर्थिक वर्षको 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवाको संख्या केही घट्यो।
0: साइबर ठगीको निशानामा युवा पुस्ता, 18 देखि 35 वर्षका धेरै पीड़ित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
1: मध्यावधि चुनाव नजिकै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
0: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानुमतीले बोके नेपालको झण्डा।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा कतिपय सांसदले आफ्नै दललाई गर्ने खबरदारी अनि सरकारको सकारात्मक आलोचना सँगसँगै अरू कतिपयलाई यो विषय मन नपरेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एक कुल मानिस यस्तै एकजना महिला सांसदको फोटो ब्यानर बोकेर हल्ला खल्ला गर्दैछन् अनि उनीहरू भन्दैछन् सांसद भएर मान्छे जस्तो बेहोरा देखाउने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंडक एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0965905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए थिमिपो, बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा,
9: ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
9: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलिगाडा त नहीं,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0265-5790 4, मोबाइल नम्बर 98460-61268
11: 98560-61268।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
0: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
0: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
15: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
16: वाओ कस्तो राम्रो गहना कहाँ बनाएको
15: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
15: पुराना गरगहना सँग नयाँ साथ फेर
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
15: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98 5 60 62 099
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेन त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98 4 61 94 378 98 1 71 96 902
18: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209
19: साथ छ हाम्रो
20: कता हिँडेको आइफोन हातमा लिएर
21: आइफोन हो कि माइफोन के बनाऊ साडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
20: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
21: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98 4 63 23 811
22: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
23: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
22: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौँसम्म ढुक्क
1: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
22: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलंग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
20: विगत लामो समय देखि दुलेगौंडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिक आफ्नै भवन सेवा प्रदान भइरहेको जानकारी गराउँदछौं। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी चार भित्री बजार
22: प्रोपराइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560230।
1: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एंड डेकोरेशन
3: शुक्ला गण्डकी एफएम 97.6
4: तर विद्या भण्डारीको नेतृत्वमा चाहिँ अर्को गठबन्धन बन्दैछ भन्ने कुरा सत्य हो कि झुटा हो यो के बुझ्नु भएको छ?
19: त्यस्तो मैले अहिलेसम्म मैले त कल्पना गर्दिनँ। अहिले
4: त्यो शंका पनि छैन तपाईँलाई यस्तो हुँदै पो छ कि भन्ने?
19: म त्यसतर्फ मेरो ध्यान छैन, मलाई मैले त्यो देखेको पनि छैन।
4: तर नेपाली कंग्रेसको महाधिवेशनको यो पूर्व सन्ध्यामा धेरै कुराहरू आएका थिए, अब चाहिँ कंग्रेसको पालो हो भनेर पूर्णबहादुरजीले अस्ति लेख्नु भएको थियो। एमालेको पालो हो, अब कंग्रेसको सक्यो, अब एमालेको पालो शुरू भयो, फुटाउने प्रयत्न हुँदैछ, यो कता न कताबाट
19: के ठिक छ। नेपाली कांग्रेस नफुटोस् भन्नु, हामी नेपाली कांग्रेसले हामीलाई विगतमा अब अहिले मैले यो भन्नु वाञ्छनीय हुन्छ कि हुँदैन, मैले आफैले देखेको पुतली बगैँचामा दोलखाबाट सांसद लिएर आएर पनि पार्टी फुटाउन अहिलेका सम्मान्य राष्ट्रपति सभामुख हुनुहुन्थ्यो, उहाँले त्यो क्रियाकलाप गरेको देखेको मान्छे परे म होइन। नेकपा एमाले कुनै पनि दल फुटोस् भन्ने कामना पनि गर्दैन, त्यसको पछि पर्सन पनि गर्दैन, तर उहाँहरूले गर्नुभयो विगतमा होइन। त्यो त्यसको लागि हामीले अब समीक्षा गरौँ, म अहिले कसैको बारेमा टिप्पणी नगरौँ। हाम्रो पार्टीको चिन्ता पूर्णबहादुरजीले लिइदिनु पर्ने अवस्था छैन,
4: तर चिन्ता त छ, किनभने पहिलो दल नेपाली कंग्रेसको अवस्था, त्यसपछि नेकपा एमालेको अवस्था, अहिले माओवादी त नेकपा बनेको छ, फेरि गठबन्धनै छ।
19: तपाईँ ढुक्क हुनुहोस्, नेकपा एमालेको एकता एकीकरण सुदृढीकरण र पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने कुरामा कोही कसैले शंका गर्नु पर्दैन।
4: भनेपछि केपी ओलीको नेतृत्व नै वैधानिक,
19: अहिले त उहाँ अध्यक्ष हुनै हुन्छ, त महाधिवेशनले निर्वाचन गरेको छ, राष्ट्रिय फोरमहरू कुनै आयोजना भएको छैन, यस्तो कुनै परिकल्पना गरेर हुन्छ कि पार्टी अध्यक्ष पार्टीबाट कसैले हटाउँछु भने हट्छ? त्यो त कल्पनै नगर्ने कुरा गरेर हो, बाहिर व्याख्या अपव्याख्या भएर। त्यो त हामीले कहिले भनेकै पनि छैन, कार्यदलमा त्यो विषय उठेको पनि छैन, तर कसरी अतिरञ्जनका साथ जान्छ हामी पनि दङ परेका छौँ।
4: होइन, त्यो त अब तपाईँहरूको बैठकहरूमा पदाधिकारी बैठकमा त यो कुरा उठिरहेको छ त बारम्बार,
19: छैन उठेको छैन। बरु कार्यकर्ताहरूले अब विभिन्न सुझाव दिँदा यो सुझाव पनि आएको चाहिँ हो, गम्भीरतापूर्वक यो नेतृत्वले पुनर्विचार गर्नुपर्छ, नेतृत्वले ग्रेसफुल एग्जिट दिनुपर्छ भने तल कार्यकर्ता पंक्तिले भनेको सत्य हो, तर हामीले कहिले पनि नेतृत्वले पदाधिकारीले अब हामीले पार्टी अध्यक्ष हट्नुपर्छ उहाँ बहिर्गमन हुनुपर्छ भनेकै छैनौँ।
4: सार्वभौम सत्ता सम्पन्न मुलुक, कसैको पनि अधीनस्थ नभएको, उपनिवेश पनि नभएको स्वतन्त्र मुलुक नेपाल, देशमा पनि ग्रे जोनको रिपोर्ट हेर्ने हो भने चाहिँ अरूले नै सरकार बनाइदिँदो रहेछ होइन, यो देशको राष्ट्रको पनि त्यस्तो पनि हुन्छ र भने
19: अब यो कुरा बिस्तारै खुल्दै जान्छ। अहिले हामी पार्टीको हिसाबले, हामी देशको हिसाबले नेपाल, लोकतन्त्रको हिसाबले संवैधानिक, यो संविधान ल्याउने शक्तिहरू वास्तवमा कुपभाजनमा परेका छन् र नेपालको स्वाधीनतामाथि अहिले अल्गोरिदम या सामाजिक सञ्जाल या वैदेशिक शक्तिहरूको भू राजनीतिको प्रभावको चपेटामा परेको कुरालाई जनताले अहिले तत्काल पत्याउन नसके पनि बिस्तारै यसको पोल खोल्दै जान्छ।
4: भनेपछि ग्रे जोनको रिपोर्ट चाहिँ केही न केही सत्यता छ होइन?
19: म त्यो त्यसको सत्यको नजिक देख्छु त्यसलाई।
4: तर नेपालमा यस्तो खालको चलखेलहरू, विभिन्न मुभमेन्टहरूमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति र चलखेल हुन्छ भन्ने कुरा त ओपन सेक्रेट नै छ होइन खगराज अधिकारीजी? हिजो
19: म तपाईँलाई एउटा कुरा बताइदिन्छु, आज
4: बताइदिनुहोस् न प्लिज।
19: मैले संकल्प प्रस्ताव संसदमा दर्ता गरे, त्यो छलफलमा आयो एजेन्डामा, नेपालको भूखण्डबाट विदेशी हतियार सहितको सैन्य उपस्थिति तत्काल बहिर्गमन हुनुपर्छ भन्ने आशयको संकल्प प्रस्ताव दर्ता गरे संसदमा आयो।
4: ए नेपालमा विदेशी
19: सैनिक नभइकन संकल्प पहिला विवेक संकल्प ध्यानाकर्षण जरूरी सार्वजनिक महत्व प्रस्ताव ध्यानाकर्षण र प्रश्न उत्तर हुन्छ संसदमा बिजनेसको हिसाबले। संकल्प छलफल नगरी सम्मान्य सभामुख महोदयले ध्यानाकर्षण कोविड सोभिडको के कुरा गर्नुभयो त्यसमा पनि अहिले त्यसको देखिँदैछ को प्रस्तावक थिए के थिए तपाईँ आफै जान्नुहोस् म नाम लिन्न र मेरो संकल्प प्रस्ताव कुनै दूतावासबाट अहिले छलफल नगरियोस् भनेर आयो भने सभामुखले मलाई भन्नुभयो तत्कालीन सभामुखले होइन म सांसद हुँदा संकल्प प्रस्ताव दर्ता गरेको गृहमन्त्री हुँदा त म 13 दिनको गृहमन्त्री मैले त्यो यो मेलम्ची र यो काभ्रेको मनाङको बाढीको सामना गरे त्यति बेला तपाईँले कुनै टिप्पणी गर्नु पाउनु भएन होइन उद्धार गरेर चाहिँ 4 बजे बिहानै गएर उद्धार गरेर ल्याउनु उद्धारकर्ता पहिलो भन्ने नीति बनाए होइन तपाईँले थाहा नै पाउनुभयो नि त त्यसैले कुनै समस्या रहेन अहिले त तपाईँले देखिरहनुहुन्छ त्यसपछि नै देखिरहनुहुन्छ होइन मैले न त्यतिखेर चाहिँ सुरागीको पैसा लिएँ मैले मैले चाहिँ स्वच्छताको निम्ति आफ्नो समय जति हो त्यति काम गरेँ त्यो त तपाईँले देख्नुभएकै छैन।
4: तर एउटा कुरा
19: स्वास्थ्य मन्त्री हुँदा मैले स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेँ तपाईँले त देख्नुभएकै छ
4: अहिले स्वास्थ्य बिमाको अवस्था त नाजुक छ हेर्नुहोस् यो चाहिँ जनताहरू प्रताडित
19: अब तपाईँले त्यति बेला चाहिँ भूकम्पको बेलामा स्वास्थ्य मन्त्री हुँदा 10 लाख जनतालाई निशुल्क उपचार गरेको देख्नुभएकै छ होइन एउटा पनि एम्पुटेसन नभएको तपाईँले देख्नुभएकै छ होइन त्यो त के हो भने लगनशीलतापूर्वक काम गर्ने कुरा हो प्रचार मैले कहिले गरेन
4: अल्गोरिदम अलिक कम थियो नि त त्यो बेला अब बिस्तारै थाहा पाउँदै हुनुहुन्छ र अब जाँदा जाँदै एउटा कुरा के गर्नुहोस् भने नि अब सरकार यतिखेर प्रधानमन्त्री महासभामा भाग लिन जाँदै हुनुहुन्छ आज परराष्ट्र मन्त्री पनि जाँदै हुनुहुन्छ जलवायु परिवर्तनमा हाम्रो निकै ठूलो समस्या छ आइपी सेन्टर जस्तै छ कहिले बाढी कहिले भूकम्प कहिले के होइन अहिले ज्वालामुखी भन्ने छ उता धुवा आएको आई छ अरे उता नवलपरासी कतातिर यसमा चाहिँ हाम्रो उपस्थिति कस्तो हुनुपर्छ नेपालको उपस्थिति
19: अहिले हामीले यो आफ्नो आफूले नगरेको गल्तीको सजाय अरूले गरेको गल्तीको सजाय पाएका छौँ र यसको गम्भीर क्षतिपूर्ति हामीले पाउनुपर्छ यस अन्तर्राष्ट्रिय रूपमा यो यसको चाहिँ उत्थान चाहिँ बेला बेलाका विगतका प्रधानमन्त्रीहरूले पनि जो गर्नुभएको छ संयुक्त राष्ट्रसङ्घमा या विभिन्न फोरमहरूमा उठाउनु भएको छ ती कुरालाई समेत मध्यनजर गरेर अझ सशक्त सबल रूपमा नेपालले यसको क्षतिपूर्ति पाउने र अब जलवायु परिवर्तनका असर र प्रभावहरूलाई न्यून गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता हामीले खोल्नुपर्छ र त्यो प्रतिबद्धताका लागि लबिङ गर्ने सशक्त नेतृत्व हामीले गर्नुपर्छ।
4: हस् अधिकारीजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
19: यो मौका दिनुभयो धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता खगराज अधिकारी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान
5: भैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
6: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगाउँ समय बिहान 11 बजे।
7: अब यसलाई खेलाची त नभनौ अघि, तर अब यसमा जिम्मेवार भएर कोही पनि लागेको देखिएन है। संविधान संशोधन गर्नको लागि जिम्मेवार पूर्वक लागेको देखिया छैन। अब अहिलेको नयाँ सरकारले पनि एउटा कार्यदल बनायो, त्यो कार्यदलको प्रतिवेदन पनि आयो, तर त्यो गोप्य रूपमा राखिएको छ, के छ त्यसमा छ छैन। अलिकति जिम्मेवार भएर सबैजना नमिलिकन यो काम हुँदैन, सबै दलहरू नमिलिकन, सबै दलहरू मिल्ने वातावरण अहिले बनि नसकेको हुनाले यो केही दिन होल्ड भएको हो।
4: अब प्रतिनिधि सभा राष्ट्रिय सभामा बहुमत पुग्नुपर्ने हुन्छ होइन, अस्ति पनि नियमावली प्रस्ताव गर्दाखेरि चाहिँ सर्वोच्च अदालतले एउटा व्याख्या पनि गरिदिया छ। अब अन्य दलहरूलाई पनि उपस्थित गराउनै पर्यो, किन राष्ट्रिय सभामा राज्यसभाको चाहिँ अहिलेसम्म शून्य नै छ। दलहरूसँग संवाद सघन हुनुभन्दा पनि जनजन आशंका बढ़िया छ, यसले गर्दाखेरि संशोधनको मुद्दा ओझेलमा पर्या त होइन।
7: अहिले के छ भने राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको अब मत नै छैन। अब त्यसमा त्यसलाई र प्रतिनिधि सभा दुईटैलाई मिलाएर दुई तिहाई बहुमतबाट संविधान संशोधन गर्न सकिन्छ भन्ने उहाँहरूले प्रस्ताव गर्नुभएको भन्दा पनि नियमावली बनाउनु भएको थियो। अब त्यसलाई सर्वोच्चले रोक लगाइदिया छ, अलग अलग दुई तिहाई हुनुपर्छ, प्रतिनिधि सभामा पनि दुई तिहाई हुनुपर्छ, राष्ट्रिय सभामा पनि दुई तिहाई हुनुपर्छ संविधान संशोधन गर्नलाई भनेको छ।
4: त्यसैले सर्वोच्चले गरेको व्याख्या चाहिँ के हो वरिष्ठ अधिवक्ता दाजु, अस्ति सर्वोच्चले गरेको व्याख्या के हो यो चाहिँ अलिकति बताइदिनुस्।
7: अब व्याख्या चाहिँ के भने प्रतिनिधि सभा नियमावली जुन अहिले नयाँ बन्यो, यो अहिलेको नयाँ प्रतिनिधि सभा बनेपछि त्यसमा के लेखियो भने राष्ट्रिय सभा र प्रतिनिधि सभालाई संयुक्त रूपमा एकै ठाउँमा राख्ने र त्यसको दुई तिहाईले संविधान संशोधन गर्ने भनेर लेखियो
4: होइन।
7: अब अहिलेको सर्वोच्च अदालतको इन्ट्रिम अर्डरले चाहिँ के भन्यो भने राष्ट्रिय सभा छुट्टै हो, प्रतिनिधि सभा छुट्टै हो, त्यस कारणले दुवैमा अलग अलग दुई तिहाई हुनुपर्छ भनेर अब अहिले चाहिँ स्टे अर्डर जारी भएको छ। त्यो हिसाबले पनि राष्ट्रिय सहमति नभइकन, सबै दलहरूको सहमति नभइकन, कमसेकम प्रतिनिधि सभा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमति नभइकन संविधान संशोधन चाहिँ हुन सक्दैन।
4: तर अब दुवै पक्षको सहमति अर्थात दुवै सदनको दुई तिहाई त अनिवार्य चाहियो, त्यो संविधानले नै व्याख्या गरेको कुरा थियो होइन। त्यो चाहिँ
7: हो, दुई संविधानले नै व्याख्या गरेको छ, दुईटा सदनको अलग अलग दुई तिहाई बहुमत आवश्यक पर्छ।
4: अब अहिले समग्रतामा हेर्दाखेरि चाहिँ यो मुद्दा अलिकति जटिल बन्दै गएको, स्थानीय तहको निर्वाचन प्रदेश सम्मको निर्वाचन कुरिरहेको हो, त्यसो भए सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी रूपमा अगाडि बढ्न
7: त्यो कहीँ न कहीँ मलाई त्यस्तो किन लागिरहेछ भने राष्ट्रिय सभामा शून्य छ अहिलेको सत्तारूढ दल झन्डै दुई तिहाई बहुमत प्राप्त प्रतिनिधि सभामा छ उहाँहरूको, त्यस कारणले अब यसपछि हुने निर्वाचन जुन प्रदेश सभाको निर्वाचन हुँदैछ, स्थानीय तहको निर्वाचन हुँदैछ, र त्यो निर्वाचनबाट अपेक्षित उपलब्धि हासिल गर्न सकियो भने संविधान संशोधन गर्नलाई त्यता पनि दुई तिहाई को कोसिस गर्न एकैचोटि दुई तिहाई त त्यहाँ सम्भव छैन, किनभने त्यहाँ वान थर्डको मात्रै चुनाव हुने हो एकपटकमा होइन, दुई पटक गरेर नगरिकन हुँदैन। तर जेसुकै भए पनि कुनै एउटा व्यक्ति दल अथवा छुट्टै दलले चाहिँ संविधान संशोधन गर्ने होइन। हेर्नुहोस्, यसमा साना ठुला जस्तो सुकै दलहरू भए पनि राष्ट्रिय सहमतिको आवश्यक पर्छ, र राष्ट्रिय सहमति नगरिकन संविधान संशोधन गर्नु पनि हुँदैन।
4: संविधान संशोधन गर्नुपर्ने आवश्यकता जस्तो यहाँले देखेका कानूनी हिसाबले नजिकबाट देखेका कुराहरू जस्तो कुन कुन कुरामा चाहिँ आज आवश्यकता खड्किएको छ त्यसो भए केही छ त्यस्तो?
7: जस्तो तपाईँको अहिलेको चुनावमा जस्तो चाहिँ तपाईँको निर्वाचनको जुन प्रक्रिया छ त्यसमा चाहिँ हामीले सबभन्दा पहिला त्यो चाहिँ गर्नुपर्ने हामीले देख्छौँ। कस्तो भने महिलाको प्रतिनिधित्व गरियो तर उहाँहरू खालि आफ्नो आफूले भनेको मान्ने कुनै राजनीतिक रूपमा अगाडि नबढेको राजनीतिक रूपमा अगाडि बढेको महिलाहरू हुँदा हुँदै पनि उहाँहरूले चाहिँ नि आफ्नो पकेटको आफूले चिनेको आफूले जानेको मान्छेलाई मात्रै राख्ने चाहिँ नि चलन चाहिँ नि बढ्यो। त्यस कारणले त्यसलाई त्यो प्रतिनिधित्व सुनिश्चित गर्न त्यो प्रतिनिधित्वलाई राम्रोसँग अगाडि बढाउनको लागि त्यसमा चाहिँ संविधान संशोधन नगरिकन नहुने अवस्था छ है। एउटा अर्को अदालतमा हुने न्यायाधीश नियुक्ति न्यायाधीश नियुक्तिमा त्यसमा चाहिँ न्याय परिषद भन्ने एउटा संस्था बनाइएको छ र न्याय परिषदमा राजनीतिक दलका मान्छेहरूको बहुमत छ, पाँचजनामा तीनजना चाहिँ राजनीतिक दलबाट आउने मान्छेहरूको बहुमत छ। अब त्यसलाई चाहिँ घटाएर त्यसमा चाहिँ न्यायाधीशहरूको बहुमत हुने गरी त्यो चाहिँ नबनाइकन यो चाहिँ हुँदैन, कुनै हालतमा पनि हुने अवस्था अहिले स्थिति विद्यमान छैन। त्यसै गरी यो अहिलेको जुन संसदीय सुनवाई भनिएको छ, त्यो संसदीय सुनवाई चाहिँ एउटा कर्मकाण्डी जस्तो उसको राजनीतिक दलले जे निर्णय गर्यो त्यसले त्यहाँ ल्याप्चे गर्ने ठप्प लगाउने जस्तो भइराखेको छ। अब यो चिजहरूलाई चाहिँ व्यवस्थित गर्न पनि त्यहाँ चाहिँ नि एउटा संविधानमा संशोधन गर्नुपर्ने अवस्था स्थिति विद्यमान देखिएको छ। र यसै गरी विभिन्न किसिमका जनतालाई हक अधिकार दिने कुराहरू राजनीतिक दलहरूले जिम्मा लिएर जस्तो फन्डामेन्टल राइट्समा जति कुराहरू लेखिएको छ ती कुराहरू चाहिँ अहिलेसम्म कानुन बनेर जनताले उपभोग गर्न पाइराखेका छैनन्। जस्तो स्वतन्त्रताको अधिकारै भन्नुहोस्, जस्तो सम्पत्तिको अधिकार भन्नुहोस्, महिलाको अधिकार भन्नुहोस्, अरू विभिन्न अल्पसंख्यक सीमान्तकृत वर्गहरूको हक अधिकारको कुराहरू भन्नुहोस्, ती कुराहरूमा अहिलेसम्म भएको जस्तो स्वास्थ्यको अधिकार भन्नुहोस्, ती कुराहरूमा चाहिँ नेपाली जनताले संविधानमा लेखिए अनुसारको आफ्नो चाहिने अधिकार पाइराखेका छैनन्। तर यो अधिकारहरू पाउने बनाउनको लागि चाहिँ संविधानमा नै एउटा चाहिँ कडक व्यवस्था गरिनुपर्छ भन्ने मलाई लाग्छ, र त्यो व्यवस्था इत्यादिको लागि चाहिँ संविधान संशोधन आवश्यक छ।
4: अब सरकारका गतिविधिहरू कस्ता छन्? अहिले बालेन नेतृत्वको सरकार आइसके पछाडि सुशासनका हकमा, दण्डहीनताको अन्त्यका हकमा, अलिकति देशलाई विकास निर्माणको हकमा वा हरेक क्षेत्रका चाहिँ परिवर्तनका हकमा चाहिँ फ्ल्यासब्याक अन इयर भएछ, एक वर्ष भयो, यसलाई कसरी लिनुभएको छ?
7: अब हेर्नुहोस्, यसमा चाहिँ अब उहाँहरूले केही न केही राम्रो काम गरिरहनु भएको छ। हेर्नुहोस्, उहाँहरूले गरेको कामलाई म बहुमतै नम्बर दिन्छु हगि, उहाँहरूले अल्पमत होइन कि बहुमत नम्बर पाउनु भएको छ मबाट, त्यस कारणले उहाँहरूले राम्रो गर्नुभएको छ हगि, जनताको लागि जे गर्न सकिन्छ त्यो काम उहाँहरूले गरिरहनु भएको छ। तर एउटा कुरा के देखिरहेछ भने उहाँहरूले जुन एउटा खुलापन, जुन एउटा सबैसँग सहयात्रा गर्ने निर्णय त उहाँहरूकै हातमा छ नि, निर्णय गर्नलाई कलम समाउनु त कोही पनि जाँदैन नि त, लास्टमा निर्णय गर्ने त उहाँहरूकै अधिकार हो नि। तर के भने कसैसँग कुरा नगर्ने, कसैसँग सहमति नगर्ने, कसैसँग नबस्ने, आफूले ल यसँग बसौँ भन्ने मन लागेका मान्छेहरूसँग बस्ने, प्रेसहरूसँग पनि सहमति, मतलब एक किसिमको तपाईँहरू जस्तो प्रेसका साथीहरूसँग पनि सरसल्लाह अथवा तपाईँहरूलाई प्रेस मिट इत्यादि नगर्ने र बाहिर आइ नरहने, जनतासँग प्रत्यक्ष सम्पर्कमा आइ नरहने, त्यसो भनेको ठ्याक्कै पुरानो राजनीतिक दलहरू जस्तो गर्नु पर्दैन। त्यो गर्नको लागि रेगुलर संसदमा उपस्थित हुने, रेगुलर त्यहाँ बसेर बोल्ने, हगि कति उपस्थित हुन भ्याइन्छ नभए बोल्ने, एउटा प्रेससँग निरन्तर सम्पर्कमा बस्ने, आफ्ना कुरा भनिरहने, कहीँ न कहीँ एक दिन आज भोलि दिनदिनै सकेसम्म दिनदिनै आफ्नो अभिमत आफ्नो अभिव्यक्ति खुल्ला रूपमा बाहिर चाहिँ प्रसारण गर्ने गर्नुपर्छ राज्यले। त्यसो गर्यो भने जनतालाई विश्वास बढ्दै जान्छ कि, अब उहाँले भित्रभित्रै चाहिँ गर्नुभएको छ। मैले एउटा अनौठो कुरा के देखिरहेको छु भने देशभरिको यो हस्पिटलहरूमा कुन बेडमा, कुन हस्पिटलमा कतिवटा बेड तपाईँको चाहिँ निशुल्क पाइन्छ र आजको दिनमा यति बेला कतिवटा बेड खाली छ त्यो निशुल्क बेड भन्ने कुरा पिएम हो प्रधानमन्त्री कार्यालयको वेबसाइटमा त्यो राखेको छ। हेर्नुहोस् है, म जहिले पनि त्यसलाई रिभ्यू गरेर हेरिरहेको छु, कहिले पनि त्यो बेड भरिएको छैन, कहिले पनि त्यो त्यो त्यो निशुल्क बेड। अब उहाँहरूले त्यसलाई प्रचारै गर्न सक्नु भएको छैन, अब राख्नु भएको छ प्रचार गर्न सक्नु भएको छैन, किनभने जनताले उपचार नपाएर मरिरहेछ, उतातिर बेड खाली भइरहेछ। त्यसले अब यो सब कुराहरूको प्रचार गर्ने भने त राज्य आफै तत्पर भएर गर्नु पऱ्यो नि, मिडियाले गरिदिएला अरूले गरिदिएला होइन, राज्य आफू तत्पर भएर यो कामहरू गरिरहेको मैले देखेको छैन। त्यसैले काम मात्रै गरेर हुँदैन, प्रचार पनि गर्नुपर्छ भनेर म अहिलेको सरकारलाई सुझाव दिन चाहन्छु।
4: हस् अधिवक्ताज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ वरिष्ठ अधिवक्ता बाबुराम ढाल, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। खेम बम दिन चाहन्छु।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्नो समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह, 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोजको 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। नेकपा एमालेको पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले कार्यदलको बैठक आज बिहान 8 बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जानकारी दिनुभएको हो। त्यस्तै केन्द्रीय सचिवालयको बैठक आज दिउँसो 1 बजे बस्ने गरी बोलाइएको समेत उहाँले बताउनु भएको छ। प्रमुख आचार्यले केन्द्रीय समितिको बैठक पनि बोलाएको बताउनुभयो। केन्द्रीय कमिटिको बैठक असोज 5, 6 र 7 गते ललितपुरको भनिण्डल स्थित रामबाग महलमा बस्ने उहाँको भनाइ छ। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत आज तनहुँ निर्वाचन क्षेत्रमा 2 अन्तर्गतका 43 वटा वडाको वडा अधिवेशन आज हुँदैछ। चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मरेको पुष्टि भएको छ। शनिबार 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। पोस्टमार्टम पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ। झण्डै 45 वर्षकी हात्ती 24 वर्ष अघि सौरा क्षेत्रमा पहिलो पटक देखिएको थियो। ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए। खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोती हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरूबीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो। गण्डकी प्रदेशको राजधानी पोखरामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइएको छ। प्रदेश सरकारले दिवसको अवसरमा शनिबार बिहान प्रभात फेरी र मूल समारोह आयोजना गर्यो। कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख दिलीराज भट्टले संविधान कानूनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकको लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले विकासका अवसरलाई समान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सह अस्तित्वको सम्बन्ध अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोटेकोशी बाढ़ीका कारण संविधान दिवसमा उत्साहभन्दा पीड़ा बढ़ी भएको उल्लेख गर्नुभयो। हरेक वर्ष जसो कुनै न कुनै गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो। गण्डकी सरकारले बाढ़ीमा मृत्यु भएका प्रदेशभित्रका नागरिकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ, काजक्रिया खर्च बापत 25,000 रूपियाँ र बेपत्ता परिवारका सदस्यले 1,00,000 र घाइतेको उपचार खर्च 50,000 रूपियाँसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी सरकारले 4 करोड़ जम्मा गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको 30औं वार्षिक साधन सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोशका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको बताउनुभयो। उहाँले हालैको एक कार्यक्रममा अर्थमन्त्रीलाई सरकारवालासँग छलफल नगरी नतिजा नआउने भनी सुझाव दिँदा हाम्रो छलफल टुँडीखेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाब पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने बताउनुभयो। संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्ना सुझाव पेश गरिसकेको जानकारी दिनुभयो। 3 खम्बे नीतिलाई पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाई खुला बजार अर्थतन्त्रतर्फ अघि बढ़नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित हुनुपर्ने सुझाव राखिएको उहाँले बताउनुभयो। संशोधन सम्बन्धी थप सुझाव भए महासंघमा पठाइदिन उहाँले जिल्ला संघहरूलाई आग्रह गर्नुभयो। रूपा गाउँपालिकाले अघि सारेको भूमि ब्याङ्कको अवधारणालाई स्वागत योग्य भन्दै उहाँले लेखनाथ उद्योग वाणी संघले त्यसलाई अपनत्व लिनुपर्ने उल्लेख गर्नुभयो। पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति उहाँले असहमति प्रकट गर्नुभयो। राज्यले औद्योगिक क्षेत्र भनेर छुट्याइसकेपछि त्यो त्यही हुनुपर्छ। बिरालोले बच्चा सारे जस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन उहाँले भन्नुभयो। ढल तथा पूर्वाधार व्यवस्थापनको जिम्मा राज्य र स्थानीय सरकारले लिनुपर्ने र प्रदूषण नियन्त्रणको मापदण्ड पालन गर्न उद्यमी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ। महासंघले नगरपालिका महासंघसँग छिट्टै समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको र काठमाडौँ त्रिभुवन तथा नेपाल विश्वविद्यालयसँग पहिल्यै सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो। स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले एक वर्षीय कार्यकालमा संघले संघीय प्रदेश स्थानीय सरकारसँग समन्वय गर्दै बजेट सुनिश्चित गरेको उल्लेख गर्नुभयो। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले नेपालमा लघु उद्यम व्यवसायको हिस्सा 82-85% रहेको उल्लेख गर्दै तिनलाई सँगै नलगे साना मझौला र ठूला उद्योग फस्टाउन नसक्ने उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मोलिमीले वर्तमान सरकारले महासंघ जस्ता संस्थालाई संस्थागत महत्व नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले उद्यमी व्यवसायको संकटको बेलामा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभयो। रूपा गाउँपालिका देशभरिमै पहिलोपटक भूमि ब्याङ्क स्थापनाको लागि कार्यविधि तयार गरी सूचना प्रकाशन गरेको पालिकामा रहेको ओझाले जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम लगायतले बोल्नु भएको थियो। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु पर्नेमा तनहुका वक्ताहरूले जोड़ दिएका छन्। ब्यास नगरपालिकाले संविधान दिवस 2083 अवसरमा हिजो आयोजना गरेको कार्यक्रममा वक्ताहरूले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वको उत्कृष्ट र समावेशी भएको उल्लेख गर्नुभयो। तनहुँको पुरानो सदरमुकाम स्थित बन्दीपुर अस्पतालले बिरामीको सहज पहुँचका लागि सहुलियतपूर्ण विद्युतीय ईभी माइक्रो यातायात सेवा संचालनमा ल्याएको छ। भौगोलिक विकटताले गर्दा समयमा अस्पताल पुग्न नसक्ने दूरदराजका बिरामीहरूलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर हिजोदेखि ईभी माइक्रो सेवाको शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूले अस्पताल आउन जानका लागि यो माइक्रो सेवा पूर्ण रूपमा निशुल्क प्रयोग गर्न पाउनेछन्। त्यसै गरी अन्य बिरामीहरूको लागि 50% भाड़ा छूटको व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामी खोज्न अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको उल्लेख गर्नुभयो। भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपात भएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको हो। सामान्य अवस्थामा वार्षिक 30 लाखदेखि 35 लाख संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42 लाख सिलिण्डर वितरण गरिएको हो। गत साउनमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन ग्यासको कोटा बढ़ाएको निगमले जनाएको छ। चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको नाकामा चहलपहल बढ़दै गएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङमा अवस्थित मुस्ताङ भन्सारकारले कोराला नाका र आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन, गरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण सहित कपड़ा, जुत्ता लगायत चाडपर्वलाई लक्षित गरी बोकेका कन्टेनर खचाखच भरिएको छ। साउन महिनासम्म सामान्य चहलपहल रहेको कोराला नाका भोटेकोशी नदीमा गत महिनाको भदौ 10 गते आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित रसुवागढ़ी भन्सारकारले बगाएपछि चीनको तिब्बत हुँदै लिजी नेचुङ कोराला नाकाबाट चालू आर्थिक वर्ष 83-84 दुई महिनाको अवधिमा चाडपर्वलाई लक्षित गरी बोकेका कन्टेनरहरूबाट 3,07,93,00,000 राजस्व संकलन भएको जनाइएको छ। बागलुङको गलकोट नगरपालिकाले दरम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाएको हो। दरम र गौदी खोलामा पाइने असला माछा नेपालमै प्रसिद्ध छ। गलकोटको चिनारीको रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रतिनिधिमा शुक्ला गण्डकी नगरपालिकाको तर्फबाट बोधराज गैरे, उपेन्द्रलाल श्रेष्ठ, ऋतु भई, हेमबहादुर खाँ ठकुरी, गिरीबहादुर परियार, रामकुमारी भूषाल, नेत्रबहादुर कार्की, रेम बराल सहित आठजना चुनिएको खबर छ। शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डी चार दुलीगौंडाको 14 वार्षिक साधारण सभा हिजो दुलीगौंडामा सम्पन्न भएको छ। साधारण सभाको सहकारीका ज्येष्ठ सदस्य तिलबहादुर आलेले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ सदस्य तिलबहादुर आले शुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको थियो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामिछानी बस्दाकोटी र लक्ष्मी गुरूङ सम्मानित हुनुभयो। साथै सो अवसरमा शेयर सदस्यका उत्कृष्ट भई कक्षा 12 उत्तीर्ण भएका छात्र दीपसन गौतम र छात्र सोनिया पौडेललाई सम्मान गरियो। सहकारी अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणी लामिछानी र सञ्चालन सचिव भरत पौडेलले गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक हेमराज काप्रेले प्रस्तुत गर्नुभएको थियो। साथै सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो। कनौज जिल्लामा संचालित मन्टेसोरी तथा प्री स्कूलहरूको भेलाले जिल्ला स्तरीय संगठन गठन गरेको छ। जिल्लाका विभिन्न मन्टेसोरी तथा प्री स्कूलका संचालक तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले प्राथमिक बाल शिक्षा गुणस्तर अभिवृद्धि संस्थाबीचको सहकार्य तथा साझा समस्याको समाधानका लागि संगठित रूपमा अघि बढ़ने निर्णय गरेको हो। भेलाबाट सरिता नेउपानेको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा निशा कण्डेल, सचिवमा सुदर्शन गोदा र कोषाध्यक्षमा कुसुम रकाली चयन हुनुभएको छ। त्यस्तै सदस्यमा राधा लम्साल, शारदा नेउपानी र मौसमी सेन चयन हुनुभएको जनाएको छ। भेलामा जिल्लाका विभिन्न मन्टेसोरी तथा प्री स्कूलका प्रतिनिधिको सहभागिता रहेको थियो। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राज्य प्रशिक्षण केन्द्र दुलीगौंडाको आयोजनामा युवालाई सशक्त बनाऊ, परिवर्तनको नेतृत्व गरौं विषयक मोटिभेशनल प्रशिक्षण कार्यक्रम हिजो दुलीगौंडामा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बलले पश्चिम नवलप्रासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले गैराती बर्दघाट नगरपालिका 4 झाड़ीमा लुकाइराखेको सामान बरामद गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटेको टोलीले झण्डे 80,30,000 रूपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयर बर्ड, स्मार्ट वाच र स्पिकर लगायतका सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीतिसहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल टु सोशल मार्फत लामो सूची सार्वजनिक गर्नुभएको हो। ट्रम्पले अमेरिकाले इतिहासकै सबभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैरकानूनी आप्रवासी प्रवेश शून्यमा झरेको दावी गर्नुभएको छ। उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनु भएको छ। विदेशी नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको, इरानले कहिले आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनको लागि प्रमुख राजनैतिक विषय बनेको छ। ट्रम्पले व्यापारका क्षेत्रमा विदेशी वस्तुमाथि लगाएको उच्च भन्सार महसुललाई पनि उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ। खेल समाचार। जापानको आइची नागोयामा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्चपास्ट गर्नुभयो। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा कास्य पदक जित्नु भएको थियो। मानमती विष्ट सन् 2023 चीन हाङजाउमा सम्पन्न 19 एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीका सदस्य हुनुहुन्छ। यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद राखेपक अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरूष खेलाड़ी रहेका छन्। नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौड़ी, कबड्डी, शूटिङ, भारोत्तोलन, जुडो, ब्याडमिण्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल यसपटक विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित सहभागिता जनाएको छ। विशेष गरी कराटेकी एरिका गुरूङ बक्सिङ लगायतका खेलाड़ीबाट नेपालले पदकको अपेक्षा गरेको छ। एरिकाले 19 एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्नु भएको थियो। प्रतियोगितामा नेपालसहित 45 देश र एक शरणार्थी टोलीका खेलाड़ी सहभागी छन्। एसियाली खेलकुदलाई एसिया महादेशकै ठूलो बहुखेलकुदका रूपमा प्रतियोगिताका रूपमा लिइन्छ। अवस्थ हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल neesshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै केको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9856055770।
20: नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु

संस्था लिमिटेड शुक्ला गण्डकी छ खैडेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: शुक्ला गंडकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
9: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
13: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्व विथ हार्ट।
5: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा। सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
13: हाम्रा विशेषताहरू:
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
13: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
13: सिप मूलक, गुणस्तरीय र प्रमाणकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
13: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
5: सम्पर्क 98560 44 343, 98041 43 688, 98041 43 628, 98560 71 773।
13: डोन्ट मिस दिस अपर्चुनिटी।
14: यो चम्सुरीको घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338 9841656।
18: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0652414142, मोबाइल 9560231128 र 9462614726।
21: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0654142121, मोबाइल 9856035921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: नमस्कार, तपाईहरू अहिले सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। म आचार्य शीतल कृष्ण, संस्थापक अध्यक्ष भक्तिपथ फाउन्डेशन। आज सम्पूर्ण विश्व मानव, विश्व जगत सनातन संस्कृतिको अनुयायी बन्दैछ। हाम्रो सनातन परम्परामा रहेको विज्ञानलाई सम्पूर्ण संसारले अँगाल्दैछ। यस्तो समयमा हामी हाम्रा नानी बाबुलाई सनातन संस्कृतिमा भएको पूर्वीय दर्शनको ज्ञान दिउँ र उनीहरूको भविष्य सुन्दर बनाऊ। केवल धन उपार्जन गर्ने शिक्षाले जीवन चल्दैन, शिक्षा सहितको संस्कार र संस्कार सहितको शिक्षा जीवनमा अत्यन्त आवश्यक हुन्छ। संस्कार र शिक्षा एउटा सिक्काका दुईवटा पाटा हुन्। त्यसैले आफ्ना परम्परालाई नबिर्सौं, संस्कृतिको जगेर्ना गरौं, परिवारलाई सुसंस्कृत बनाऊ। धन्यवाद।
25: हजुर, दान गरौं।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 4 गते आइतबार, ईस्वीसम्म 2026 सेप्टेम्बर 20 तारीक, सकरसम्म 1948, नेपालसम्म 1146। सूर्यदेव बिहान 5:52 भयो भने सूर्यास्त साँझ 6:05 हुनेछ। आज भाद्र शुक्ल पक्षको नवमी तिथि। कार्यक्रम स्वागत गरौं। आज दिनभरि प्रस्तावने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00-5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25-5:50 शुक्लाखण्डकी समाचार, 6:00 36 कया केरन, 36:00-7:00 नेपाली बहस, 7:00-7:20 शुक्लाखण्डकी समाचार, 7:30-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। आठ पन्ध्रदेखि 9:00 बढ्ने नेपाल, 9:15 नेपाल खबर, 9:15-10:00 गाम्बिसीको भागका, 10:15-15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 अहिले शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 नेपाली संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 हिन्दी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:30 नेपाल दर्पण, 6:30-7:00 नेपाली भाषा गीत संगीत, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 गीत संगीतहरू, 8:00-8:30 नेपाली सैनिक, 8:00-9:00 गीत संगीतहरू, 9:00-10:00 पनि विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछ। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। यतातिर दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी प्रसाद नेपाल रहेको छ। तपाईँको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा छे चुचे चोलाली लुले लोआ, आज महत्वपूर्ण कार्यमा केही व्यवधानहरू आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर योजनाबद्ध रूपमा अघि बढ्नुहोला। पढाइ लेखाइमा अपेक्षित प्रगति हासिल गर्न केही कठिनाईहरू हुन सक्छ। हतारमा निर्णय लिनुभन्दा परिस्थितिलाई बुझेर अघि बढ्नु उचित हुनेछ। साँझ पक्क भने मित्रजनको साथ र सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सकिनेछ। आज भगवान गणेशको स्मरण गर्दै धैर्यपूर्वक काम गर्नाले साथीभाइहरूलाई आवश्यक सहयोग गर्नाले शुभ हुनेछ। आज नयाँ शिक्षा तथा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। सामाजिक कार्यमा सक्रिय हुँदा जन समर्थन र प्रशंसा प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका दुरा कामहरू विस्तारै अघि बढ़ने सम्भावना छ। प्रेम तथा मित्रताको बन्धन अझ अगाडि बढ़नेछ भने आत्मीयता र खुशी बढ़ने समय रहेको छ। आज भगवान विष्णुको स्मरण गर्दै आफूले सिकेको ज्ञान अरूसँग बाँड्नु सेवामूलक कार्यमा सहभागी हुने समय रहेको छ। मिथुन राशि, मिथुन राशिमा काकीको गंगा छकेको हो। आज प्राविधिक तथा प्रविधिसँग सम्बन्धित क्षेत्रमा उन्नति हुने सम्भावना छ। जोश जागर रातमा विश्वास बढ्नेछ। पारिवारिक सम्बन्ध जगसिलो बन्नुका साथै जमघरबाट सहयोग प्राप्त हुनेछ। घर परिवारबाट सहयोग प्राप्त हुनेछ। वाहन सम्बन्धी लाभ प्राप्त हुने समय रहेको छ। स्वास्थ्य पक्ष पनि केही कमजोर रहनेछ भने रहने भएकाले आरबीआरमा तथा आराममा विशेष ध्यान पुर्याउनुहोला। आज शिवजीको आराधना गर्दै स्वास्थ्यप्रति सचेत रहनाले आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्नाले दिनहरू शुभ बित्नेछन्। कर्कट राशिमा डाडी रुडेडो, आज आफ्नै क्षमता, दक्षता, सिप र क्षमताको प्रयोगबाट विभिन्न कार्यहरू सम्पन्न गर्न सकिनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। नयाँ अनुभव, ज्ञान तथा हासिल गर्ने मौका रहेको छ। आहार विहारमा लापरवाही गर्दा स्वास्थ्यमा कमजोर देखिन सक्छ भने त्यसको प्रभाव कार्यक्षेत्रमा समेत पर्न सक्छ।
सिंहराशि सिंहराशिमा श्रीमामी मुमे मोटा टिटुटी आज विपक्षीको झालझेल तथा अनावश्यक विवादबाट सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्न सक्छ भने शरीरमा स्फूर्ति र मंग केही कम रहनेछ। महत्वपूर्ण निर्णय लिँदा हतार नगर्नु उचित हुनेछ। साँझ पख बुद्धिको उचित प्रयोग गर्दा जटिल ठानिएका कामहरू समेत सम्पन्न गर्न सकिनेछ। कतै यात्राको योजना पनि बन्न सक्छ। आज भगवान शिवजीको आराधना गर्दै समय रहँदै काम गर्नाले दिन शुभ रहनेछ। कन्या राशिमा से टोप पिपु सहर ठपेपु आज समग्र दिनहरू सकारात्मक रहनेछन् र गरेका कार्यमा सफलता प्राप्त हुनेछ। दामी नम्र प्रतिष्ठा गमाउने बेला रहेको छ। कला साहित्य तथा संगीतिक प्रति रूचि पर्नेछ। सुखद तथा रमणीय यात्राका लागि अवसर मिल्नेछ भने आफ्नो प्रतिभाबाट प्रशंसाहरू प्राप्त गर्न सकिनेछ। तुला राशि आज मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नुका साथै दाम्पत्य जीवनमा सुख र आत्मीयता बढ्नेछ। कतैबाट अप्रत्याशित उपमा उपहार प्राप्त हुन सक्छ। नयाँ तथा शुभ कार्यको चर्चा चल्नेछ भने लाभदायक यात्राको अवसर पनि मिल्नेछ। दिनको अधिकांश समय अनुकूल रहे पनि साँझ पख सोचे जस्तो काम नबन्दा केही निराशा उत्पन्न हुन सक्छ। आज भगवान कृष्णको स्मरण गर्दै प्रियजनसँग सद्भाव कायम राख्नु र आवश्यक व्यक्तिलाई सहयोग गर्दा राम्रो हुनेछ। वृश्चिक राशिमा सेतो नानी नुनेनो याइयो आज एक पछि अर्को अवसर प्राप्त हुनाले मन प्रसन्न रहनेछ। पढ़ाई सम्बन्धमा सफलता प्राप्त गर्ने समय रहेको छ। सामाजिक स्तरमा सफलता मिल्नुका साथै नोकरी तथा कार्यक्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ। आफन्त तथा साथीभाइहरूबाट आवश्यक सहयोग प्राप्त हुनेछ। आत्मविश्वासका साथ अघि बढ़दा नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन्। आज हनुमानजीको स्मरण गर्दै आफ्नो सफलताको श्रेय सहयोगी व्यक्तिहरूसँग बाँड्दा र सेवामा योगदान दिँदा शुभ रह धनुराशि आज लाभ हानि तथा दुःख सुखको अवस्था सामान्य र मध्यम रहनेछ। कला साहित्य तथा सांगीतिक प्रति रूचि बढ़नेछ। परीक्षा र प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ। प्रविधिको माध्यमबाट टाढा रहेका आफन्तजनसँग सम्बन्ध तथा सम्पर्क कायम रहनेछ। दिनलाई सन्तुलित रूपमा अघि बढ़ाउँदा सकारात्मक परिणामहरू प्राप्त हुनेछ। आज भगवान रामकृष्ण गर्दै आफन्तसँग आत्मीयता बढ़ाउँदा र कसैको आवश्यकताहरूमा साथ दिँदा दिन शुभ रहनेछ। मकर राशि आज राजनीतिक तथा सामाजिक क्षेत्रमा आफ्नो प्रतिष्ठा कायम राख्न सक्रिय हुने समय रहेको छ। बन्धु बान्धव तथा दाजुभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ। कुनै सुखद घटनाले मनमा हर्ष मंग रोक्सा छाउनेछ। लामो समयदेखि रोकेका काम तथा अधुरा कामहरू पूरा पुनः अघि बढ्नेछन् भने सामाजिक सम्बन्ध र कार्यक्षेत्रतर्फ दुवैतर्फ सकारात्मक वातावरण बन्नेछ। कुम्भ राशिमा गुगेको सासी सुसे सोध आज कुनै सुखद घटनाले मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ट व्यक्तिहरूको साथ तथा सहयोग प्राप्त हुनेछ। पारिवारिक प्रेम र आत्मीयता अझ कसिलो बन्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू सहज रूपमा अघि बढ़न सक्छ। धार्मिक तथा आध्यात्मिक यात्राको अवसर समेत प्राप्त हुने सम्भावना छ। आज भगवान विष्णुको स्मरण गर्दै धार्मिक यात्रामा सहभागी हुनाले सकेसम्म अन्नदान वा सेवा गर्नाले दिन राम्रो रहनेछ। अन्तिममा मीन राशि आज बुद्धिको उचित प्रयोग गर्न सके जटिल कामहरू समेत सम्पादन हुने छन्। स्वादिष्ट भोजनका आनन्द प्राप्त हुने अवसर रहेको छ। प्रेम तथा पढ़ाई सम्बन्ध सामान्य रहनेछ। कृषि कर्म तथा अन्य व्यवसायिक कार्यबाट राम्रो लाभहरू हुने सम्भावना छ। मेहनत र योजनाबद्ध प्रयासले आर्थिक पक्षलाई थप बलियो बनाउन सकिनेछ। आज आफ्नो कार्यमा सफलता प्राप्तिको प्रार्थना गर्नुका साथै आवश्यकतामा रहेकाहरूलाई सहयोग गर्नु राम्रो हुनेछ। राशिफलमा व्यस्त भने तपाईँ भाग्यभन्दा कम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि पालु रहेको छ। तपाईँहरूको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 4 गते आइतबार आजसम्म जस जन्मदिन परेको छ। जब जस जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चालेका र तपाईँले इच्छाका काम कुराहरू पूरा होस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
6: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिम प्लास्टिक, पोलिकट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि सेन्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16069, 9807-25229।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43322, 9887-69142।
13: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
14: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे क्या छ? पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसवेयरिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 9856303324।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को तारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
18: TVS साथ छ हाम्रो
19: प्रसन्न होमवर्क देखाउ त
20: आज पेपर
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
20: टीचर मेरो मामुले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
19: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ऱ्याकेट सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 9855633484 र 9855667988
22: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा एनआईएमबी बैंक र दुलेगौडा पोली क्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840904530
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
24: ओल्डफुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
25: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
23: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0655706676 मोबाइल 9856062676
26: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625 14377 र 98564 43 तनहु सेवा हस्पिटल सुगा गण्डकी नगरपालिका 4 बीपी चोक
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसी का झ्याल ढोका
1: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
2: बाराही एल्मुनियम अब युपीबीसी को साथमा
1: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
2: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछी पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562 22938 र 98028 22938
3: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98563398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
4: पुन मोबाइल
5: होइन कति पुन मोबाइल भन्दै कराएको
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि
5: कहाँ छ पुन मोबाइल
4: यही दुईवटामा तरकारी पसलको आडैमा छ
5: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मोबाइल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
5: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191478888 र 98448800
6: दाई एक बिहानै झोला बोकेर कतिजना लागेको
27: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
6: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
27: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेछ
24: पाएको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
25: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560828587।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त मबुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
24: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्प पोस्ट,
12: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
15: मंगलम पुनरिकाक्ष मंगलाया तनुहरी
28: पण्डित मा दर्शन फर्सी खर्पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
29: ओमकार।
28: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला
29: ओमकार?
28: अनि घरमा पूजा सामग्री पनि छैन भने
29: ओमकार?
28: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको?
29: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
28: जानकारीको लागि फोन नम्बर 9856508634।
30: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
31: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
30: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
31: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
30: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
31: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
32: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
33: जातको कारणले हुन सक्छ, तपाईँको चाहिँ नि धर्मको कारणले गर्दाखेरि हुन सक्छ,
34: भूगोलको
33: कारणले गर्दाखेरि हुन सक्छ, उनीहरूले चाहिँ संविधानप्रति अपनत्व बोध गरेका छन् कि छैन? जस्तै तपाईँको चाहिँ यो संविधान मधेसलाई चाहिँ एक्सक्लुड गरेर, बाहेक गरेर सफल कहिले पनि हुन सक्दैन। राज्यले मधेसप्रति हतोत्साही अथवा चाहिँ बनाउन हतोत्साही किसिमको व्यवहार गर्न आवश्यक पनि छैन, भनेको मधेसलाई सुनेर, मधेसले जस्तो अहिलेसम्म पनि मधेसको माग के छ भन्दाखेरि चाहिँ नि तपाईँको चाहिँ जुन हिसाबले प्रदेशको संरचना छुट्याइएको छ त्यसमा असहमति छ, प्रदेशलाई चाहिँ जुन हिसाबले विभाजन गरियो भन्ने उहाँहरूको कुरा छ, उहाँहरूमा त्यसमा अझै पनि के छ भन्दाखेरि चाहिँ असहमति छ, असमझदारी छ। अब त्यो समुदायलाई सुन्नुपर्छ, त्यसमा सहमति त्यो वर्गको पनि लिनुपर्छ, त्यसैले त संविधान संशोधनको विषय भनेको राष्ट्रिय सहमतिको विषय हो भनेर भनिन्छ।
34: हामी यसमा एकछिनपछि आउँला, मैले अहिले भन्न खोजेको चाहिँ यो बीचमा जस्तो कुशल गहिरे चाहिँ तपाईँ कानूनको अध्येता हुनुहुन्छ होइन, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, पढ्नु भएको छ, अध्ययन गर्नु भएको छ, अनुसन्धान गर्नु भएको छ, त्यस अनुसार तपाईँले पैरवी बहस पनि गर्दै आउनु भएको छ, नवी विभागको प्रतिनिधि पनि हुनुहुन्छ। अब यस बीचमा चाहिँ जस्तो प्रतिनिधित्वको हिसाबले कुरा गर्ने हो भने, जनप्रतिनिधिको कुरा गर्ने हो भने, समावेशी प्रतिनिधित्व तपाईँको चाहिँ यो संसदमादेखि लिएर तल्लो चाहिँ पालिकासम्म होइन संघीय संसददेखि पालिकासम्म त्यसै गरी सरकारी तहमा हेर्दाखेरि राज्यका निकाय महत्वपूर्ण निकायहरूमा प्रतिनिधित्व पनि सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि हुँदै आएको छ. अब हुन बाँकी चाहिँ के रह्यो त तपाईँलाई लागेको चाहिँ त्यो त्यस्ता खालका सीमान्तकृत समुदायको संविधानमा हुनुपर्ने त्यो अपनत्व चाहिँ के चाहिँ अझै हुन सकेन जस्तो लाग्छ.
33: अब त्यो सन्दर्भमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब राज्यको दायित्व चाहिँ के हो भने जस्तो पुनरावलोकनको कुरा जुन तपाईँले गर्नुभयो अब पुनरावलोकन गर्ने नै हो भने चाहिँ के विषयमा गर्नु पर्यो त भन्दाखेरि चाहिँ नि जस्तो सीमान्तकृत वर्ग एउटा सीमान्तकृत वर्ग छ त्यसलाई उकास्नुपर्ने राज्यको दायित्व हो होइन. पुनरावलोकन गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ अब अन्य कुन कुन इन्टरसेक्सनालिटी भनेर जुन भन्छ नि अन्य कुन वर्ग छ होइन जस्तो भनौँ हामी दलित वर्गको कुरा गर्छौँ होला होइन अब त्यही वर्गभित्र पनि सम्पन्न भइसक्ने अवस्था छ कि अथवा त्यसमा पनि अझै गरिब छन् अथवा ब्राह्मण समुदायबाटै छन् भने पनि त्यसमा गरिब हुन सक्छ नि त होइन भनेको. अब यो विषयमा पुनरावलोकन गरेर चाहिँ तपाईँको चाहिँ यो रिजर्भेसन कोटाका कुराहरूदेखि लिएर गएर होइन भनेको समताको कुरा गर्ने हो भने चाहिँ अब यसमा चाहिँ अन्तर्विच्छेदनको दृष्टिले चाहिँ हामीले हेर्नुपर्ने हुन्छ भन्ने चाहिँ मलाई लाग्छ.
34: अब यो हामी एकछिनपछि यो संविधान संशोधन गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ कस्ता कस्ता विषय चाहिँ अहिले संशोधन गर्नुपर्ने आवश्यकता छ भनेर अहिले कुरा गरौँला विस्तृतमा. अहिले चाहिँ अलिकति यो संविधान संशोधन गर्ने संवैधानिक आधारको बारेमा भन्नुहोस् न जस्तो धारा 274 व्यवस्था छ अलिकति त्यो बारेमा तपाईँले भनिदिनुहोस्.
33: अब यसमा चाहिँ हामीले यसलाई कसरी बुझ्नु भने संविधान छ जस्तो भीमार्जुन आचार्य संविधानविद भीमार्जुन आचार्य के भन्नुहुन्छ भने संविधानको विकास भनेको क्रमिकतामा हुन्छ क्रमभङ्गतामा हुँदैन. अब यसलाई हामीले कसरी बुझ्न सक्यो भने संविधानभित्र नै संविधानलाई कसरी रक्षा गर्ने भन्ने व्यवस्थाहरू राखिएको हुन्छ. यसको अर्थ नै के हो त भन्दाखेरि चाहिँ केही प्रतिकूल अवस्थाहरू राज्यमा आउन सक्छ राज्यको जीवनमा आउन सक्छ तर त्यो भन्नुको अर्थ चाहिँ संविधान फाल्ने व्यवस्था फाल्ने संविधानको पुनर्लेखन गर्ने भन्ने होइन. यसलाई चाहिँ कसरी समायोजन गर्ने त भन्दा चाहिँ संशोधनको माध्यमबाट समायोजन गर्ने भन्ने चाहिँ रहन्छ. अब संवैधानिक आधारको कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यही संविधानको रक्षा अन्तर्गत यो कुरालाई जोड्न खोजेको हो. संविधानको रक्षाको कुरा गर्दै गर्दाखेरि चाहिँ धारा 274 चाहिँ संविधानको संशोधनको कुरा चाहिँ अथवा त्यो भनेको कस्तो हो भने हाम्रो प्रतिनिधि सभालाई संविधान संशोधनको गाइडलाइनको कुराहरू हो होइन. जस्तो त्यो गाइडलाइनमा हामीले हेर्ने हो भने चाहिँ त्यहाँको व्यवस्था हेर्ने हो भने संविधान संशोधन गर्न पाइन्छ तर यसका सीमाहरू छन्। ती सीमाहरू भने चाहिँ के हो भने एउटा सार्वान सीमा भन्छ एउटा चाहिँ प्रक्रियागत सीमा भन्ने चाहिँ हुन्छ. सार्वान सीमाको कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँको धारा 274 एकमा नै के लेख्यो त भन्दा संविधान संशोधन गर्न मिल्छ तर भौगोलिक अखण्डता होइन स्वाधीनता सम्प्रभुताको विषयमा चाहिँ संशोधन गर्न मिल्दैन भनेर चाहिँ भनियो. भन्नुको अर्थ के हो भने यो आधार जुन तपाईँले भन्दै हुनुहुन्छ यो चाहिँ संविधानको आधारभूत संरचना चाहिँ भयो भनेर चाहिँ हामीले बुझ्नुपर्छ भने अन्य विषयमा चाहिँ संविधान संशोधन गर्नको लागि चाहिँ संविधान संशोधन सम्बन्धी जुन यो विधेयक ल्याएर चाहिँ कुनै पनि सदनमा विधेयक ल्याएर चाहिँ त्यसलाई चाहिँ संशोधन गर्न सकिन्छ भन्ने ठाउँ चाहिँ छोडिएको छ. तर के बुझ्नु पर्यो भने यो आधारभूत संरचनालाई चाहिँ संसदले छुन पाउँदैन. संसदको अन्तर्निहित अधिकार हो संशोधन गर्ने तर केही चीजहरू छ जुन चाहिँ संविधानको आधारभूत संरचना
34: अझै प्रष्ट भन्दा संविधानका आधारभूत विषयलाई नै परिवर्तन गर्ने गरी संशोधन गर्न खोजियो भने चाहिँ संवैधानिक रूपमा त्यसको सीमा कहाँसम्म पुग्छ.
33: जस्तै यसको कुरा चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यसमा पनि के हुन्छ भन्दा एउटा चाहिँ प्रकटीकरण गरिएको हुन्छ एउटा अन्तर्निहित हुन्छ. प्रकटीकरण संविधानमा नै गरियो तर अन्तर्निहित भनेको चाहिँ तपाईँको चाहिँ के गर्छ भन्दा विश्वको अभ्यास हेर्नुहुन्छ भने पनि अदालतले चाहिँ यो विषयहरू चाहिँ आधारभूत संरचना हो यो यहाँसम्म पुग्न सक्छ यो सीमासम्म यो एक्सटेन्टसम्म पुग्न सक्छ भनेर चाहिँ भनेको पाइन्छ. जस्तै हाम्रै न्यायालय हाम्रो सर्वोच्च अदालतले सुबोधमान नापितको मुद्दामा पनि के भनेको पाइन्छ भन्दाखेरि एउटा एक्सप्रेस मैले अघि भनेको प्रकट भएको सीमा चाहिँ त्यही नै भइहाल्यो तर जुन अन्तर्निहित सीमाहरू छ जस्तै तपाईँको त्यहाँ तोकेरै लेखिएको छ यो प्रदेश संरचनाको कुरा होइन त्यस पछाडि चाहिँ गएर तपाईँको धर्मनिरपेक्षताको कुरा होइन यो विषय जस्तो कुराहरू चाहिँ के भयो त भन्दाखेरि यो संविधानको आधारभूत संरचना भयो अन्तर्निहित रूपमा. अब यसलाई भत्काउने हो भने भत्काउन पाइँदैन भने होइन तर यसलाई भत्काउने हो भने यही संविधान अन्तर्गत रहेर चाहिँ त्यो भत्किँदैन होइन. यसको लागि पुनर्लेखको चाहिँ अर्को पाटो रहन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ.
34: कार्यक्रम बदलिदो नेपालमा आज हामी संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुराकानी गरिरहेका छौं. संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरेसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि मन्त्र नाग सिंह।
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्।

0: संविधान संशोधनको बहस बारे संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरेसँग कुरा गरिरहेका छौं। कुशल गैरेजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कानूनका अध्येता हुनुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ। आज हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनमा बीचको यो जुन बहस चलिरहेको छ त्यसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अगाडि नै भनिहाल्नुभयो, संविधानको यो एक दशकमा पहिलेको भन्दा यो संविधान 2072 जारी भएको संविधानमा धेरै कुरा समेटिएको छ। नागरिक हक अधिकारका कुराहरू समेटिएका छन्, मौलिक हक समेटिएको छ, सीमान्तकृत समुदायलाई पहुँचमा पुर्याउने कुराहरू समेटिएको छ। तर यसको कार्यान्वयन पक्षमा चाहिँ संविधानमा जे लेखिएको छ कार्यान्वयन पक्षमा चाहिँ त्यो कुराहरूमा सुधार हुनुपर्ने खाँचो छ र कतिपय प्रावधानहरूमा अझै संशोधन गर्नुपर्ने खाँचो छ। त्यसै कारणले गर्दाखेरि संविधान संशोधनको बहस पनि चलिरहेको छ भन्ने कुरासम्म हामीले गर्यौं। अब चाहिँ यो संविधान संशोधनको यो बहस चलिरहँदाखेरि अब साँच्चै संविधान संशोधन गर्नलाई चाहिँ कस्तो कस्तो कुरामा चाहिँ गर्नुपर्ने खाँचो छ, कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ केन्द्रित रहेर कुरा गरौं। अब जस्तो अब अहिले एक वर्ष अगाडि नवयुवाहरूको आन्दोलनपछि होइन यो राजनीतिक परिवर्तन भयो र गएको फागुनमा भएको संसदीय चुनावपछि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै 2/3 नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन लगत्तै यो संविधान संशोधनकै लागि भनेर एउटा बहस चलाउनको लागि एउटा कार्यदल पनि गठन गरेको छ। अब तपाईँले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ अब अलिकति यो नवयुवा कुरा गरौँ, नवयुवाहरूले खोजेका के थिए संविधान संशोधनमा, त्यो अनुसार अहिले शुरूआतका कामहरू चाहिँ कसरी भइरहेछ?
1: अब यसलाई यसरी बुझौं, अब संशोधन के खोजेका थिए भन्ने विषयमा चाहिँ हामी संशोधनकै विषयमा बुदागत रूपमा चाहिँ क्रमशः आउँदै गर्दाखेरि त्यसलाई छलफल गरौं भन्ने मलाई लाग्छ। कुन विषयमा संविधानमा के के संशोधन छ भन्ने कुरामा। अब दोस्रो कुरा चाहिँ जुन यो कार्यदल संविधान संशोधन सम्बन्धी कार्यदल बन्यो, यस विषयमा चाहिँ मेरो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो नेपालको संविधानको धारा 274 नै त्यहाँनिर चाहिँ हेर्नुभयो भने यो विधेयक प्रस्ताव संविधान संशोधन सम्बन्धी विधेयक प्रस्ताव भइसके पछाडि तपाईँको 30 दिनभित्रमा चाहिँ सार्वजनिक प्रकाशनमा अथवा सार्वजनिक पब्लिकको लागि जानकारीमा चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ रहन्छ। अब यो विधेयक प्रस्तुत भएको छैन तर मैले यहाँ जोड़ दिन खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ यो खासमा कसको जानकारीमा आउनुपर्छ अथवा चाहिँ यसका प्रत्यक्ष हिताधिकारी चाहिँ को हुन् भन्ने विषयमा मैले तपाईँलाई भन्न खोजेको चाहिँ के हो भने यो भनेको चाहिँ जनता हुन् अथवा चाहिँ यो पब्लिक जो छ उनीहरू हुन् भन्ने कुरा रह्यो। अब यो जुन असीम शाहको नेतृत्वमा चाहिँ जुन कार्यदल बन्यो यसलाई चाहिँ पहिलो कुरा चाहिँ म यसलाई सकारात्मक दृष्टिले नै हेर्छु। अब यहाँ असीम शाह नै किन भन्ने विषयहरू अथवा बहस पनि चुलिएको थियो होइन, तर यहाँ चाहिँ उसले चाहिँ समन्वयकारी भूमिका खेल्न सक्छ भने त्यसमा मेरो त्यति साह्रो गुनासो चाहिँ रहँदैन। तर यो कार्यदलले 245 संशोधन पेश गर्यो भनेर भनियो होइन, तर त्यो जानकारीमा कसरी पाउनु पर्यो त भन्दाखेरि मैले पनि अनि त्यसपछि अब सामान्य नागरिकले पनि कसरी पाउनु पर्यो भन्दा न्यूज मिडियामा चाहिँ ल यति विषयमा चाहिँ संशोधनको लागि चाहिँ यो भएछ, अब त्यो विषय अध्ययन गरौं न त भन्नको लागि चाहिँ कुनै पनि पब्लिक डोमेनमा गभर्मेन्ट डोमेनमा त्यो छैन, त्यो आएको छैन। त्यो नआइसके पछाडि चाहिँ अब के भयो त भन्दाखेरि चाहिँ त्यहीँनिरबाट फाटो आउन सुरु भयो कि के विषयमा संशोधन भयो भन्ने कुरा जानकारी छैन। भनेपछि संशोधन यो विषयमा हुँदैछ भन्ने कुरा चाहिँ पब्लिक डिस्कोर्समा चाहिँ एफिसियन्ट रूपमा सशक्त रूपमा चाहिँ जानुपर्ने हो, त्यो कुरा चाहिँ त्यहाँनिर चाहिँ चुकेको अवस्था।
0: सरकारले जसरी बहस शुरू गरेछ त्यो बहस चाहिँ प्रभावकारी हुन सकेका छैन,
1: बहस शुरू गर्नुलाई चाहिँ एउटा कसरी ढङ्गको रूपमा लिन सकिन्छ होइन, तर जुन तरिकाले चाहिँ गरियो होइन त्यो विषय चाहिँ त्यति प्रभावकारी चाहिँ रहेन भन्ने चाहिँ मेरो बुझाइ।
0: अब विषय अनुसार जाउँ, तपाईँलाई भर्खर भनिहाल्नु भयो जस्तो धेरैले उ गरेको एउटा शासकीय स्वरूप चाहिँ परिवर्तन गर्नुपर्छ, संविधान संशोधन गर्ने भन्ने कुरा चाहिँ यो नवयुवाको आन्दोलनमा पनि उठेको। अब नेपालको राजनीतिक अस्थिरताको समाधानको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ, यसको संवैधानिक र राजनीतिक अर्थ चाहिँ के हो? अब यसमा संशोधन यो तरिकाले चाहिँ गर्न सक्ने सम्भावना तपाईँ कतिको देख्नुहुन्छ?
1: होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आइरहेछ किनभने अब जब जब व्यवस्थामा प्रश्न उठ्छ, जब जब व्यवस्थाले चाहिँ डेलिभरी दिन सक्दैन तबसम्म चाहिँ विकल्पहरू खोजी नै रहन्छ। तर पहिलो कुरा के बुझ्नु पर्यो भने यो व्यवस्था साँच्चीकै चाहिँ एक्जस्ट भइसकेको हो कि होइन भन्ने कुरा चाहिँ विचार गर्नु पर्यो।
0: के हो त तपाईँलाई,
1: मलाई चाहिँ के लाग्छ भने यो व्यवस्था एक्जस्ट भइसकेको अवस्था छैन होइन, यही प्रावधान यो संविधान जबसम्म एक्जस्ट हुँदैन तबसम्म विकल्प चाहिँ यो संविधान बाहेकको विकल्प चाहिँ नखोजौँ यसैलाई सुधारौं भन्ने चाहिँ मेरो हो। जस्तै एक्जाम्पलको लागि चाहिँ नेपालको इतिहासमा चाहिँ यो संविधान बमोजिम चाहिँ धारा 76 को एकको पनि अभ्यास हुन्छ र भन्ने चाहिँ मिथ्यापूर्ण

0: अवस्था भइसकेको थियो तर यसपालि भयो भनिसकेपछि त्यो संविधानमा धारा 76 एकको अभ्यास हुन सक्छ भने होइन र द्वितीय आएर स्थायित्व पनि हुन सक्छ भने अब हामीले किन चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर होइन बहस गरौँ विचार विमर्श गर्न पाइन्छ मन्थन गर्न पाइन्छ तर लान्छना यो संविधानका व्यवस्थाहरूप्रति लान्छना लाउनुभन्दा अगाडि चाहिँ यसले डेलिभरै गर्न नसक्ने ल यो चाहिँ अब यो चाहिँ अपाङ्ग हुने अवस्था भयो भने भए पो ल चाहिँ गरौँ भन्न पनि सुहाउँथ्यो होइन त्यस कारणले यो प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता कुराहरूमा चाहिँ म उति साह्रो सहमति छ
1: भनेको अहिले जे छ संविधानको व्यवस्था त्यो त्यही व्यवस्था नै ठिक छ शासकीय स्वरूपमा भन्ने चाहिँ तपाईँलाई
0: जस्तै हेर्नुहोस् न उदाहरणको लागि चाहिँ हामीसँग न्याय परिषद छ अब न्याय परिषदको संरचनामा विवाद छ त्यसमा विवाद हुँदै गर्दाखेरिको विवाद भने चाहिँ के हो भने त्यसमा न्याय क्षेत्रका भन्दा राजनैतिक वृत्तका मान्छेहरू बढी भयो भन्ने हुन् होइन तर न्याय परिषद जस्तो संरचनाले के गरिदिन्छ त भन्दाखेरि चाहिँ नि इण्डियामा चाहिँ कलेजियम सिस्टमको कत्रो विरोध भइरहेछ भनेको न्यायाधीशहरू आफैले चाहिँ सर्वोच्च अदालतका न्यायाधीशहरू आफैले चाहिँ न्यायाधीश छनौट गर्न पाउने पद्धति छ त्यहाँनिर उनीहरू त्यसलाई चाहिँ न्यायिक परम्पराको रूपमा जुडिसियल कस्टमको रूपमा लिन्छन् अब हामी सेपरेसन अफ पावर भनेर त्यसलाई चाहिँ चेक एण्ड ब्यालेन्स गर्ने मेकानिजममा छौँ न्याय परिषदले सिफारिस गर्छ होइन अनि त्यो संवैधानिक परिषद छ हामीसँग भनेको त्यो संरचनामा हो संशोधन गर्नुपर्ने छ तर त्यो संरचना लाई सही तरिकाले प्रयोग गरियो भने र सधैँ मनसायले प्रयोग गरियो भने काहीँ पनि दूषित आउटकम चाहिँ आउँदैन जस्तो चाहिँ मलाई लाग्छ त्यस कारणले म के भन्छु भने यो संविधानको व्यवस्थाहरू अझै एक्जस्ट भइसकेको छैन यसलाई एक्जस्ट हुन दिउँ बरू
1: हो शासकीय स्वरूपको जुन अहिले यो प्रयोग भइरहेको छ धारा तपाईँले भन्नुभएको 76 यो चाहिँ दुई जन बहुमत प्राप्त दलले सरकार चलाउने र त्यसबाट प्रधानमन्त्री बन्ने जुन यो अहिले प्रयोग भएको छ त्यो चाहिँ पहिलो पटक भयो होला सायद होइन यो संविधान बनिसकेको
0: छ
1: पहिला चाहिँ दुई तीनबाट भइरहेको थियो प्रधानमन्त्री अहिले 76 एक अनुसार प्रधानमन्त्री हुन सक्दो रहेछ धेरैले यो कुरा विश्वास गरेका थिएन नवयुवाको आन्दोलनमा पनि यो अस्थिरताको कारण चाहिँ यही हो यो जड चाहिँ यही हो एक अनुसार त कहिले नबन्ने हो भनेको तर बन्दो रहेछ अथवा यो प्रणालीबाट पनि बहुमत कुनै एउटा दलको बहुमत आउँदो रहेछ भन्ने कुरो पुष्टि भयो अब यसको चाहिँ प्रयोग हेरौँ बल्ल त 4-5 महिना भएको छ होइन पाँच वर्षसम्म सरकार टिक्छ भन्ने आशा गरौं त्यो बेलासम्म यो सफल भयो भने त यो संविधानमा भएको शासकीय स्वरूपको व्यवस्था संशोधन नगर्दा पनि हुने रहेछ
0: दुईटा कुरामा राखेर हेर्नु पर्यो जस्तै शासकीय स्वरूप संशोधन गर्नु भनेको चाहिँ नयाँ न्यू कन्स्टिट्युसनल अर्डर सुबोधमान नापितको मुद्दामा पनि भनिएको छ न्यू कन्स्टिट्युसनल अर्डर हो होइन अब यसमा संविधान संशोधन गर्नका लागि भएका तत्त्वहरू पनि छन् त्यो तत्त्वहरूलाई विचार गरौं तर नयाँ कन्स्टिट्युसनल अर्डरको लागि चाहिँ त्यसलाई संशोधनको दृष्टिले त्यसलाई भेट्दै भेट्दैन मैले अघि पनि भने त्यो आधारभूत संरचनाले त्यसलाई दिँदा पनि दिँदैन होइन हो त्यो कारणले गर्दाखेरि चाहिँ जुन मिन जस्तो संविधान सफल र असफल हुने भने हामी ठूला ठूला बहस गर्छौं तर साना साना छिद्रहरू जुन छ नि साना साना छिद्रले चाहिँ संविधानलाई चाहिँ सफल बनाउने कि असफल बनाउने भन्ने कुरा चाहिँ निर्धारण गर्ने हो क्या हो त्यो साना छिद्रहरूलाई अथवा क्षेत्रहरूलाई चाहिँ होइन लुपहोल्सहरूलाई चाहिँ हामीले विचार गरौँ न हाम्रो बसलाई चाहिँ अलिक सूक्ष्म दृष्टिले अब त्यसमा चाहिँ मैले मेरा लागि चाहिँ लगभग 6-7 मैले के जस्तो एक्जाम्पलको लागि चाहिँ तपाईँको सुरुवात नै कहाँबाट म गर्छु भन्दाखेरि चाहिँ नि प्रस्तावनाबाट गर्छु जस्तै प्रस्तावना भनेको जहिले पनि स्पष्ट हुनुपर्छ अस्पष्ट प्रस्तावनाले चाहिँ किनभने त्यो संविधानको ऐना हो राज्यको ऐना हो त्यो नै अस्पष्ट भयो भने त्यसको अर्थको अनर्थ हुन जान्छ जस्तै तपाईँको चाहिँ नि त्यहाँनिर प्रस्तावनामा लेखिएको शब्द हेर्नुहुन्छ भने स्वायत्तता स्वशासन भनेर लेखिएको अवस्था छ अब यो चाहिँ कस्तो हो भने अलिकति शब्दमै समस्या देख्छु म चाहिँ अलि उद्वेलित र भ्रामक किसिमका शब्दहरू हुन् किनभने यो भने चाहिँ सेल्फ डिटर्मिनेसनको कुराहरू होइन स्वशासनका कुराहरू किनभने त्यही सिके राउतको भयले नै के गरियो त भन्दाखेरि नेपालको संविधानको धारा 50 कोअपरेटिभ फेडरलिजम भनेर राखियो भन्नुको अर्थ के हो भने नेपालको संघीयता भनेको सहकार्यमूलक संघीयता हो यसमा छुट्टिन पाउने अधिकार हुँदैन किनभने विश्वको अभ्यास तपाईँले हेर्नुहुन्छ भने संघीयतामा राइट टू सेसिट भनिन्छ त्यो भनेको छुट्टिन पाउने अधिकार पनि हुन्छ होइन तर संविधानको प्रस्तावनामै के लेखियो त भन्दाखेरि स्वशासन हुन त कुन आशयले लेखिएको थियो होइन तर स्वशासन स्वायत्तता जस्ता कुराले चाहिँ यसले चाहिँ यसले फरक अर्थ दिन सक्छ त्यस कारणले गर्दाखेरि यहाँसम्म पनि विचार गर्नुपर्ने अवस्था छ जस्तो विमर्शन आचार्यले पनि के भन्नुभएको थियो भने यहाँ अवधारणागत त्रुटि कस्तो छ भन्नुहुन्छ भने तपाईँको समाजवाद उन्मुख पनि भनिएको छ हामी हिँडा हिँडै गर्ने समाजवादमा नपुगुन्जेल हिँडा हिँडै गर्ने होइन, तर एकातिर समाजवाद उन्मुख पनि भनिदिने, समाजवादी ढाँचा हो पनि भनिदिने, अर्कोतिर गएर चाहिँ के भनिदिने त भन्दाखेरि चाहिँ यो चाहिँ पब्लिक प्राइभेट पार्टनरसिप हो पनि भनेर भनिदिने, भनेको यो अवधारणागत त्रुटि चाहिँ हामीले सच्याउनु पर्ने चाहिँ हुन्छ प्रस्तावनाको दृष्टिमा हेर्नुहुन्छ भने। दोस्रो अब दोस्रो भने चाहिँ कस्तो छ भने संविधानको प्रस्तावनामा तपाईँको सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीड़नको अन्त्य गर्दै भनेर भनिएको छ होला। राज संस्थाले गरेको विभेदको विरूद्ध आन्दोलन भएको पनि हो, दलहरू एकीकृत भएर त्यो आन्दोलनलाई संगठित गरेर राजतन्त्रलाई चाहिँ विदा गरेको अवस्था पनि हो। तर त्यो जुन शब्दावली छ त्यसले के देखाउँछ भने अब आउने पुस्तालाई, म पछिको पुस्तालाई चाहिँ त्यो समग्र जुन त्यो 250 वर्षको इतिहास जुन छ त्यो त सिङ्गो अन्यायको इतिहास रहेछ भनेर चाहिँ मेसेज गइरहेछ क्या। राजा भनेको, राज संस्था भनेको उत्पीडन मात्रै गर्थ्यो, विभेद मात्रै गर्थ्यो होइन भन्ने मेसेज चाहिँ गयो क्या। प्रस्तावनाबाट यो मेसेज जानु भनेको चाहिँ राम्रो होइन भन्ने चाहिँ मेरो विचार चाहिँ छ क्या। होइन यसमा मैले भन्न खोजेको राज संस्था ठिक थियो वा बेठिक थियो भन्ने होइन मेरो कुरा, तर जुन
1: त्यो बेला भएको सकारात्मक कुरा र नकारात्मक कुरा दुइटै चाहिँ थियो, त्यो कुरा चाहिँ तपाईँले नकारात्मक कुराहरू आउने गरी प्रस्तावनामा नलेखेको भए हुन्थ्यो भन्ने हजुर। अब अर्को तपाईँले देखेको के छ?
0: अब अर्को भने चाहिँ मैले अघि पनि भनेको थिएँ जस्तो धारा 18 समानताको कुरा जुन छ, अझ त्योभन्दा पहिला त अझ यहाँनिर त्रुटि कहाँनिर छ भने तपाईँको धारा 17 स्वतन्त्रताको हक हो। धारा स्वतन्त्रताको हकमा चाहिँ हामीसँग 6 स्वतन्त्रताहरू छन्, अनि त्यसपछि त्यो हरेक स्वतन्त्रतामा राज्यले अंकुश लगाउँदै गर्दाखेरि चाहिँ मनासिब प्रतिबन्ध लगाउनुपर्छ अथवा चाहिँ रिजनेबल रेस्ट्रिक्सन लगाउनुपर्छ भनेर चाहिँ भनिन्छ। तर गएर तपाईँको 6 स्वतन्त्रता जुन छ होइन त्यो चाहिँ पेसा व्यवसाय रोजगार गर्न पाउने कुरा, त्यहाँ चाहिँ के लेखिन्छ त्यो प्रतिबन्धात्मक वाक्यांशमा? हरेक प्रतिबन्धात्मक वाक्यांशमा चाहिँ राज्यले यदि ऐन लगाएर अंकुश लगाउने हो भने त्यसमा मनासिब प्रतिबन्ध हुनुपर्छ रिजनेबली, यो कारणले गर्दाखेरि चाहिँ तिमीले तिम्रो स्वतन्त्रता एक्सर्साइज गर्न पाएनौ भनेर भन्न पाउँछ। तर तपाईँको 6 मैले पेसा व्यवसाय रोजगार गर्ने कुरामा चाहिँ के भनिदियो त भन्दाखेरि चाहिँ त्यहाँ मनासिब प्रतिबन्ध भन्ने कुरा नै लेखिदिएन, राज्यले प्रतिबन्ध गर्न पाउँछ मात्रै भनेर लेखिदियो। अब त्यो छापाखानाको त्रुटि हो कि त्यहाँ चाहिँ अब इच्छित रूपमा नलेखेको हो कि अब त्यो अनिच्छित हो कि जे भए पनि त्यहाँ चाहिँ एउटा मनासिब प्रतिबन्ध भन्ने शब्द नलेख्नुले मात्रै पनि भोलिको दिनमा गएर न्यायिक पुनरावलोकन हुँदै गर्दा त्यसले फरक अर्थ राख्न सक्छ, त्यसमा पनि हामीले चाहिँ विचार गर्नुपर्ने हुन्छ
1: हजुर। होइन हो, अब कुशल गैरेजी तपाईँ संवैधानिक कानूनका जानकार, कानूनका अध्येता हुनुहुन्छ, नवयुवा हुनुहुन्छ, आज हामी संविधानको एक दशक पूरा भएको अवसरमा नवयुवाको आँखाबाट संविधानमा भएको व्यवस्था र अभि संविधान संशोधन गर्दाखेरि ख्याल गर्नुपर्ने कुरामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले अघि यो शासकीय स्वरूपको कुरा गर्दाखेरि शासकीय स्वरूप अहिले जस्तो छ यसमा संशोधन नगर्दा पनि हुन्छ भनेर तपाईँले भन्नुभयो। अब हामी अरू व्यवस्था जस्तो संविधान संशोधन गर्दाखेरि चाहिँ अब ख्याल गर्नुपर्ने कुरा जस्तो संघीयता र स्थानीय सरकारको कुरामा अलिकति जाउँ, जस्तो संघीयता खारेज गर्नुपर्छ भन्ने बहस पनि सुनिन्छ। अब तपाईँलाई चाहिँ यसमा चाहिँ संघीयतालाई कसरी अझै व्यवस्थित बनाउनु संविधानमा भएको व्यवस्थालाई?
0: अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो है, हामीसँग लोकल लेभल अफ गभर्नेन्स पहिला पनि थियो, उनीहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो होइन, भनेको उनीहरूले स्वतन्त्र रूपमा कानून बनाउन सक्ने, बजेट बनाउन सक्ने अधिकार राख्दैन थिए, फरक कुरा भयो, तर उनीहरूलाई डेलिगेशन अफ अथोरिटी चाहिँ संघले गरेको अवस्था भने चाहिँ थियो। तर अब यो संघीयताको सन्दर्भमा हाम्रो संघीयताको आधारभूत संरचना, मैले अघि जुन भने नि हाम्रो संघीयताको आधारभूत संरचना भनेको नै प्रदेशको संरचना हो होइन, जुन हामी सहभागितामूलक कुरा गर्दैछौँ होइन अथवा चाहिँ समानुपातिक प्रतिनिधित्वको कुरा गर्दैछौँ, त्यो सबै जिम्मेवारी संघले बोक्या होइन क्या, त्यो जिम्मेवारी प्रदेशले पनि बोकेको छ। भनेको हामीले जुन प्रोपोर्सनल रिप्रेजेन्टेशनको कुरा गरिरहेछौँ त्यसमा चाहिँ प्रदेशमा प्रोपोर्सनल रिप्रेजेन्टेशन हुनु पनि राज्यको सफलता हो भनेर चाहिँ हामीले बुझ्नु पर्यो होइन, यसमा अझै पनि त्यही संघको मानसिकता राखेर चाहिँ हुँदैन। अब सफल संघीयतालाई कसरी बनाउने भन्दाखेरि चाहिँ संघीयताको चुनौतीको कुरा गर्दै गर्दाखेरि चाहिँ तीनटा चुनौती भन्छु
1: हजुर
0: होइन, एउटा भने चाहिँ सामाजिक चुनौती नै भयो, सामाजिक सांस्कृतिक चुनौती नै भयो होइन, जस्तो प्रदेशलाई हामीले कुन आधारमा चिन्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदाय त्यो त्यो त्यो भूगोलमा भएको जुन पहिचान छ अथवा त्यो भूगोलमा भएको जुन संस्कृति छ त्यो संस्कृतिले चाहिँ प्रदेश चाहिँ चिनिनु पर्यो भन्नुको अर्थ त्यहाँ भएका अल्पसंख्यकलाई चाहिँ बाहेक गर्ने भन्ने चाहिँ होइन, तर प्रदेशको अवधारणा सामाजिक रूपमा चाहिँ के हुनु पर्यो भने सामाजिक रूपमा यो प्रदेशको विशेषता यो हो, सांस्कृतिक रूपमा यो हो र हामीले यो प्रदेशलाई चाहिँ यसरी चिन्छौं भन्ने कुरा चाहिँ हामीले त्यहाँबाट बुझ्नुपर्ने हुन्छ। पहिलो कुरा भयो, जुन हाम्रो लागि चुनौती भयो एउटा प्रदेशको नामाकरण गर्नको लागि पनि हामीले चार पाँच वर्ष कुर्नुपर्ने अवस्था थियो होइन, के गर्ने कसो गर्ने भन्ने विषयमा। दोस्रो भने प्रशासनिक चुनौती भयो। प्रशासनिक चुनौती भनेको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ यो चाहिँ निजामतीको चुनौती भयो होइन, भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो समायोजनको विषयमा जुन चुनौती आइरहेको छ कर्मचारी समायोजनको विषयमा, त्यो दोस्रो चुनौती भयो भने तेस्रो सबैभन्दा महत्वपूर्ण भनेको चाहिँ यो वित्तीय संहिताको पाटो होइन। जस्तो यो फिस्कल फेडरलिजममा अहिलेसम्म नेपालमा के भइरहेछ भने प्रदेशको चाहिँ बोरोइङ मोडलमा गइरहेको छ होइन, भनेको चाहिँ प्रदेशले चाहिँ के विषयमा बढी निर्भर हुनु परिरहेछ भने संघबाट प्राप्त हुने अनुदान होइन, अथवा संघले चाहिँ कति चाहिँ ल्यान्ड गर्छ भन्ने विषयमा चाहिँ निर्भर हुनुपर्ने अवस्था चाहिँ छ। भनेको प्रदेशबाट नै उत्पादकत्व हुने चीजहरू चाहिँ कम भइरहेको अवस्था छ। यो कम भइसके पछाडि चाहिँ के भयो त भन्दाखेरि चाहिँ अब यो फाइनेन्सियल्ली चाहिँ बर्डनसम भयो भन्ने अर्थ चाहिँ लाग्न सक्छ। अब यसको लागि चाहिँ गर्नु के पर्यो त भन्दा प्रदेशलाई अधिकार दिनु पर्यो। प्रदेशलाई अधिकार दिने कुरामा चाहिँ तपाईँको जुन अनुसूचीहरूमा जुन अधिकारहरू दोहोरिएको छ सबै चिजमा संघले हात हाल्नुपर्छ भन्ने छैन होइन, भनेको प्रदेशले गर्न सक्ने र प्रदेशको आय आर्जन हुन सक्ने क्षमता भएका जति पनि विषयवस्तुहरू छन् त्यो चिज चाहिँ प्रदेशको एकलौटी अधिकारमा राखिदिने हो क्या होइन। त्यो राखिदिइसके पछाडि चाहिँ प्रदेशले त्यसबाट आय आर्जन गर्न सक्छ र त्यहाँबाट चाहिँ ऊ चाहिँ समृद्ध हुन सक्छ। हरेक प्रदेशको आफ्नो सम्भाव्यता छ, त्यो सम्भाव्यता अनुसारको चाहिँ उनीहरूले काम गर्न पाउने एउटा एकलौटी अधिकारको वातावरण चाहिँ सृजना हुनुपर्छ भन्ने चाहिँ रह्यो।
1: अब यसमा अझै पालिका पनि जोड्ने हो भने प्रदेश र पालिकालाई अधिकार र स्रोत सम्पन्न बनाउन चाहिँ संविधानमै के कस्ता सुधार आवश्यक देख्नुहुन्छ तपाईँ?
0: अब पालिकाको सन्दर्भमा हेर्ने हो भने पालिका त मलाई जहाँसम्म लाग्छ पालिकाले प्रशासनिक रूपमा गर्नुपर्ने काम पनि उसले गरिरहेछ, किनभने तपाईँको चाहिँ यहाँ सत्ता समीकरणले पनि छुदैन होइन, यसमा चाहिँ तपाईँको अस्थिरता भन्ने कुरा पनि आउँदैन, यसमा न महाभियोग भन्ने कुरा आउँछ न अविश्वासको प्रस्ताव भन्ने कुरा आउँछ। त्यो भइसके पछाडि स्थानीय सरकारलाई त असफल हुने छुट्टै छैन होइन, भनेको स्थानीय सरकारले त्यही अनुसारले काम गरि पनि रहेको छ। स्थानीय सरकारले चाहिँ विभिन्न कानूनहरू बनाउने कुरामा चाहिँ प्रशस्त कानूनहरू बनाइरहेछन् होइन, त्यस पछाडि चाहिँ गएर तपाईँको नीतिगत कुरामा प्रशस्त रूपमा काम भइरहेको छ। स्थानीय तहले चाहिँ गरी स्थानीय तहले सेवा प्रवाह गर्ने कुरामा पनि उति साह्रो गुनासो छ जस्तो मलाई लाग्दैन। भनेको स्थानीय तहले जे गरिरहेछ जुन गतिमा ऊ गइरहेछ ऊ त्यो ठिक छ, तर प्रदेशको सन्दर्भमा चाहिँ समस्या आइरहेको भएरै प्रदेश खारेज गरौं भन्ने जस्ता कुराहरू आइरहने हो। त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्छ।
1: अब त्यो प्रदेशको संख्या घटाउने कुराहरू पनि आइरहेछ होइन, प्रदेश संख्या घटाउनु भन्ने चाहिँ तपाईँलाई लागेको संवैधानिक सुधारको विषय हो कि राजनीतिक पुनर्संरचनाको विषय हो?
0: यो राजनैतिक पुनर्संरचनाको विषय नै हो, किनभने प्रदेशको संख्या कति राख्ने भन्ने कुरामा यसको आफ्नै इतिहास पनि छ होइन, भनेको तपाईँको चाहिँ 14 10 हुँदै यो चाहिँ 7 संकुचित भएको अवस्था हो होइन। भनेको अब यसलाई 7 5 बनाएर 7 4 बनाएर अब 7 10 बनाएर चाहिँ समाधान हुँदैन होइन। यसमा चाहिँ के गर्नुपर्छ भने मैले अघि भने जस्तै प्रदेशलाई चाहिँ सांस्कृतिक रूपमा सम्पन्न बनाऊ, सामाजिक रूपमा सम्पन्न बनाऊ, प्रदेशको पहिचानको एउटा बाटो तय गरौं र प्रदेशलाई चाहिँ वित्तीय रूपमा चाहिँ सबल बनायौं भने चाहिँ यहाँनिर चाहिँ त्यति साह्रो समस्या हामीले पुनर्संरचनाको कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
1: यो जिल्ला समन्वय समिति खारेज गर्ने कुराहरू पनि आइरहेको छ, तपाईँलाई के लाग्छ यो चाहिँ?
0: जिल्ला समन्वय समितिको कुरा गर्दै गर्दाखेरिको अवस्थामा अब जिल्ला समन्वय समिति भनेको जिल्ला सभाबाट यस्तो छ क्या, तपाईँको स्थानीय तहमा चाहिँ के छ भने एकदमै धेरै इन्टरमिङ्गल भएको अवस्था छ होइन, भनेको एउटै जस्तो जिल्ला सभाको प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिको पनि उपप्रमुख प्रमुख होइन, भनेको चाहिँ
1: प्रमुख जिल्ला अधिकारीकै कुरा गर्नुहोस् होइन। अब संविधान अनुसार त प्रमुख जिल्ला अधिकारी त जिल्लाको भन्दा पनि त्यहाँ त कि प्रदेश कि पालिकाबाट हेर्न पर्ने हो होइन,
0: हजुर हजुर,
1: धेरै कुराहरू यसमा पनि सुधार्नु पर्ने
0: छ। तर जिल्ला समन्वय समितिलाई खारेज गर्ने भन्दा पनि जिल्ला समन्वय समितिलाई चाहिँ प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिकामा त्यसलाई सबल बनाउने चाहिँ हो क्या होइन, त्यसलाई फाल्नुपर्छ भन्ने चाहिँ हुँदैन।
1: कुशल गैरेजी, तपाईँले अब यो संहिताको र यो विषयमा पनि प्रश्न पार्नुभयो, संविधान संशोधन गर्दाखेरि केही कुरामा ख्याल गर्ने भनेर। अब यो निर्वाचन प्रणाली सबैभन्दा धेरै अझ नवयुवाहरूले चाहिँ खोजेको चाहिँ होइन निर्वाचन प्रणाली कुरा हामीले अघि नै शासकीय स्वरूपको कुरा गर्यौँ, त्यसमा परिवर्तन गर्नु न आवश्यक छैन भनेर तपाईँले भन्नुभयो। अब यो निर्वाचन प्रणालीको कुरा गरेर जस्तो सांसद मन्त्री बन्न नहुने, सांसदलाई चाहिँ विशुद्ध विधायकी भूमिकामा राख्ने प्रस्ताव आएको छ, अब यसमा चाहिँ तपाईँलाई के लाग्छ, के गर्नुपर्छ?
0: अब सांसदलाई मन्त्री हुन नदिने व्यवस्था भनेको यो हाम्रो संसदीय व्यवस्था भन्दा बाहिरको कुरा हो होइन भनेको हामी यदि संसदीय व्यवस्था गरिरहेछौँ अथवा संसदीय पार्लियामेन्ट्री डेमोक्रेसीलाई फलो गरिरहेछौँ भने यहाँ के छ त भन्दाखेरि चाहिँ एक्जिक्युटिभ र लेजिस्लेचर जोडिएका हुन्छन्, एक्जिक्युटिभको फर्मेसन लेजिस्लेचरबाट नै हुने हो। तर यो सन्दर्भमा हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीलाई कसरी बुझ्नु पर्यो भने एक्जिक्युटिभ अथवा चाहिँ यो कार्यपालिका जुन छ व्यवस्थापिकाप्रति उत्तरदायी चाहिँ भइरहने हो होइन। जस्तो अहिले फेरि पनि संघको सुविधा कहाँबाट आउँछ भन्दाखेरि चाहिँ माननीय प्रधानमन्त्रीज्यू चाहिँ संसदमा गएर सम्बोधन नगरिदिँदै गर्दाखेरिको अवस्थामा चाहिँ अझै यस्ता किसिमका संघका सुविधाहरू चाहिँ बढ़ी आउने हुन्छ क्या। भनेको जुन कार्यपालिका छ, कार्यपालिका व्यवस्थापिकाप्रति उत्तरदायी भइदिने हो भने यो विषय पनि यो विषयमा उत्पन्न हुने शंकाहरू पनि कम हुँदै नै जान्छ भन्ने चाहिँ मलाई लाग्छ। त्यसकारणले अब सांसद भइसके पछाडि त्यही सांसदहरूबाट चाहिँ जो चाहिँ बहुमत प्राप्त दल छ त्यहाँबाट बन्ने जुन मन्त्रीहरू जुन छन् त्यसमा त्यस्तो साह्रो समस्या छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: अब अहिले भइरहेको यो मिश्रित निर्वाचन प्रणालीको चाहिँ सबैभन्दा ठूलो उपलब्धि के हो, मुख्य चुनौती के हो, तपाईँलाई के लाग्छ?
0: मिश्रित कुरा गर्दै गर्दा अब यहाँनिर चाहिँ कस्तो हुन्छ भने तपाईँको जस्तो यो प्रत्यक्ष निर्वाचन भयो त्यस पछाडि चाहिँ गएर समानुपातिक। अब प्रत्यक्षको सन्दर्भमा त यो चाहिँ प्रत्यक्ष निर्वाचनमा होमिनका लागि अब यो फेरि पनि व्यवहारिक चुनौती हो भन्नाले चाहिँ एउटा सामान्य नागरिकलाई पनि चुनावमा उठ्न पाउने अधिकार दिइएको छ अथवा निर्वाचनमा होमिन पाउने अधिकार दिइएको छ, तर के उसले सम्पूर्ण त्यो साँठगाँठका कुराहरूदेखि लिएर होइन त्यसपछि चाहिँ उद्योगपतिहरूसँग गर्नुपर्ने लबिङका कुराहरूदेखि लिएर उसले त्यो के त्यो खर्च धान्न सक्छ त सक्दैन होइन। भनेको अब त्यो राख्न राखिएको छ तर एउटा सामान्य नागरिक चाहिँ म चाहिँ निर्वाचनमा होमिन्छु भन्न उसले पाउँदैन, उसले प्रयोग गर्ने सम्प्रभुताको एउटा मात्रै माध्यम भनेको के हो भने उसले मत दिने नै हो होइन। अब त्यो मत दिने कुरा भयो एउटा प्रत्यक्ष निर्वाचनको कुरामा चाहिँ त्यो त्यो विषय भनेको चाहिँ एउटा सामान्य नागरिकको लागि चाहिँ त्यो एकदमै दूरको कुरा रह्यो होइन। समानुपातिक प्रणालीको कुरा गर्दै गर्दाखेरिको अवस्थामा चाहिँ समानुपातिक प्रणालीको आशय ठिक छ होइन, यसमा के भन्छ तपाईँको जुन वर्ग जुन समुदायको लागि चाहिँ उकास्नका लागि र संसदमा प्रतिनिधित्व गराउनका लागि यो ल्याइएको हो त्यसको आशय ठिक छ, तर फेरि पनि त्यहाँ चाहिँ जब तरमारा वर्गको हावी हुन्छ अथवा जुन क्रिमी लेयर्स हुन्छ होइन त्यो वर्गको हावी भइसके पछाडि चाहिँ त्यहाँनिरबाट चाहिँ समस्या उत्पन्न हुन्छ। किनभने जस्तो आरजु देउवा चाहिँ समानुपातिक प्रणालीबाट आउनुपर्ने उहाँ योग्य हुनुहुन्छ होइन, उहाँ प्रत्यक्ष लड्नका लागि पनि योग्य हुनुहुन्छ भने उहाँ चाहिँ महिला भएकै कारणले गर्दाखेरि समानुपातिकमा हुनुपर्छ भन्ने होइन। मैले भने नि अघि तपाईँलाई इन्टरसेक्सनालिटीको कुरा जुन छ त्यहाँ चाहिँ जुन समुदायलाई चाहिँ ट्रेन गर्नुपर्ने छ त्यो राज्यले ट्रेन गरेको छ र
1: त्यो तपाईँले दिएको उदाहरण यो पहिला पनि जस्तै अहिले पनि त्यस्तो खालको प्रश्नहरू आएको छ समानुपातिक प्रतिनिधित्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले नै समानुपातिक बनाएको व्यक्तिहरूको बारेमा पनि प्रश्न उठेको छ तपाईँले भनिहाल्नुभयो। तपाईँलाई चाहिँ त्यसो भए कुशल गैरेजी समानुपातिक प्रतिनिधित्वलाई अझै बलियो बनाउने खाँचो हो कि प्रत्यक्ष निर्वाचनलाई विस्तार गर्ने तपाईँलाई चाहिँ के लाग्छ यसमा?
0: यसमा विस्तार र संकुचनको कुरा भन्दा पनि तपाईँको चाहिँ नि अब बस त उठ्याएको छ नि त पूर्ण समानुपातिक गरौं भन्ने कुरा चाहिँ होइन, पूर्ण समानुपातिक त समाधान हुँदै नै भएन, यो त जनताबाट अझै टाढा राख्ने कुरा भयो होइन। भने सबैलाई उकास्नुपर्छ भन्ने जरुरी त होइन नि त, पूर्ण समानुपातिकले त त्यो आशय बोकेकै छैन नि त होइन। पूर्ण समानुपातिक गरेर प्रत्यक्ष अधिकार खोज्ने भन्ने कुरा पनि रहँदैन। प्रत्यक्ष निर्वाचनको सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यो जुन विद्यमान व्यवस्था छ त्यो ठिक छ, तर समानुपातिकको सन्दर्भमा चाहिँ यो जुन किसिमले चाहिँ राजनैतिक दलले गर्ने दुरूपयोग जुन छ अथवा दूषित प्रयोग जुन छ त्यो दूषित प्रयोग चाहिँ कम हुनुपर्छ भन्ने कुरा चाहिँ हो।
1: त्यो अनुसार संविधानमा संशोधन गर्दा त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ। कुशल गैरेजी तपाईँ नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, संवैधानिक कानूनका जानकार हुनुहुन्छ, कानूनका अध्येता हुनुहुन्छ। हामी तपाईँसँग संविधानको एक दशक र संविधान संशोधनको बहसमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामी अन्त्यमा नै आइपुगेका छौं। अब तपाईँ युवा भएको नाताले धेरै युवाहरूले चाहिँ अहिले उठाउँदै आएको कुरा नो भोट, राइट टू रिकल, अनि विदेशमा रहेका नेपालीको मताधिकार, अब यस्ता विषय चाहिँ संविधान संशोधनमा कतिको समेटिनुपर्ने खाँचो देख्नुहुन्छ तपाईँ?
0: अब यसमा चाहिँ मैले पटक पटक के भन्छु भन्दाखेरि चाहिँ यसो संविधान पल्ट्याएर हेर्ने हो भने नागरिकको सामान्य नागरिकको विचारको सुनवाई हुने माध्यम के छ भनेर यसो एउटा कुनै नजिकैको धारा खोज्ने हो भने त्यो भेट्न मुस्किल छ। त्यो भने चाहिँ एउटा भने त्यही निर्वाचन देऊ, निर्वाचन भोट देऊ, मत देऊ भन्ने हो। अर्को भने चाहिँ धारा 275 जुन यो जनमत संग्रहको कुरा छ, नागरिकलाई सुन्ने दुईटा धारा भने चाहिँ यति मात्रै नै हो होइन। भने होइन विस्तारीकरण गरौं न, नागरिकको सुनवाईको क्षेत्रलाई चाहिँ विस्तारीकरण गरौं भन्ने कुरा चाहिँ मेरो हो क्या होइन। जस्तो चाहिँ यो नो भोटको कुरा जुन तपाईँले गर्नुभयो, अब यो नो भोटको कुरा प्रसंग उठिरहेछ निर्वाचन एकीकृत गर्ने कानूनमा पनि यसको यो यो ड्राफ्टमा मस्यौदामा यो कुराहरू राखिरहेको छ। यसमा नो भोट प्रयोग गर्नका लागि एउटा निश्चित स्ट्यान्डर्ड थ्रेस होल्डहरू भन्नाले अब नो भोट प्रयोग गर्दै गर्दाखेरि पनि त अस्थिरता आउन सक्ने सम्भावना त रहन्छ नि त होइन र होइन भनेको यसको प्रयोगको सीमाहरू बन्देजहरू र यसलाई चाहिँ सही तरिकाले प्रयोग गर्ने हो भने नो भोट चाहिँ ठिक हो जस्तो चाहिँ मलाई लाग्छ। किनभने होइन तपाईँले जसलाई चाहिँ प्रमुखमा राख्नुपर्ने हो उसको विचार नै उसको उसलाई नै सन्तुष्ट बनाउन सक्नु भएको छैन भने चाहिँ तपाईँको चाहिँ व्यवस्था त्यस पछाडि चाहिँ असफल हुने हो होइन। त्यसकारणले यो जनतासँग नजिक हुने र जनतासँग जोड्ने जति पनि व्यवस्थाहरू छन् त्यसमा चाहिँ विचार गर्नुपर्छ।
1: हजुर, अब समग्रमा भन्दाखेरि चाहिँ संविधान संशोधनमा को बहसमा अहिले देखिएको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ तपाईँ जस्तो विषयवस्तुमा मतभेद राजनीतिक सहमतिको अभाव कि संशोधनको प्रक्रियामाथिको चाहिँ अविश्वास अहिलेको चुनौती?
0: अब यसमा संशोधन प्रक्रियामाथिको अविश्वास भन्न त मिल्दैन होइन, भनेको यसको एउटा निश्चित कार्यविधि छ। यसमा गर्ने इच्छा हुने हो भने यो संशोधन मैले के भन्छु यसमा पटक पटक भन्दाखेरि चाहिँ यो पोलिटिकल विल चाहिँ हुनु पर्यो होइन। संविधान संशोधनको नाममा नेपाली नागरिकहरू ठगिएका छन् पहिलो कुरो चाहिँ 2072 चाहिँ होइन, भने चाहिँ तपाईँको चाहिँ दुई दल मिल्छन् होइन, भने
1: सहमति गर्छन्
0: भन्छन् के भन्दाखेरि चाहिँ नि हामी संविधानको संशोधन गर्छौं भनेर भन्छन्। अब संविधानको संशोधन गर्छु भनेर बनेको जुन त्यो एक ढिक्का छ होइन, त्यो एक ढिक्काले के गर्छ त भन्दाखेरि माथि जान्छ फेरि पनि त्यही कुरा दोहोरिन्छ, त्यही सत्ता समीकरणको खेल दोहोरिन्छ। भनेको संशोधनको मामिलामा चाहिँ के भयो त भन्दाखेरि चाहिँ नि यो राजनैतिक इच्छा नभएकै कारणले गर्दाखेरि चाहिँ यो चाहिँ ओझेलमा चाहिँ परेको हो। यसमा प्रक्रियामाथिको अविश्वास भन्ने कुरा चाहिँ रहँदैन, किनभने मैले फेरि पनि भने यो राष्ट्रिय सहमतिको विषय पेचिलो प्रक्रियाहरू हुन्छ, त्यो पेचिलो प्रक्रियालाई स्वीकार गर्नुपर्छ, एउटा साधारण ऐन निर्माणको जस्तो विषय होइन। तर यहाँले चाहिँ के भयो त प्रब्लम कहाँनिर आयो भन्दा फेरि पनि त्यही पोलिटिकल विल राजनैतिक इच्छा शक्तिको सन्दर्भमा चाहिँ जुन मतभेदहरू आयो, जनतालाई भनियो, जनतालाई चित्त थमथमाउनको लागि हामी संविधान संशोधन गर्छौं भनेर भनियो। अब कुनै समय यो यो यो नेसनल यो जुन तपाईँको चाहिँ कोर्ट अफ आर्म्समा चेन्ज गरियो नि होइन, भने चाहिँ केपी शर्मा ओलीज्यूले गर्नुभएको जुन संशोधन छ त्यसले के भयो भने यो राष्ट्रियताको भावनालाई चाहिँ जागृत गराइदियो होइन। तर त्यो जागृत भावनामा अरू चिजहरू जुन छिद्रहरू जुन छन् त्यसमा त्यो पनि ओझेलमा चाहिँ गयो, जुन विषयहरूमा चाहिँ सुनवाई हुनुपर्ने थियो जस्तो चाहिँ मलाई लाग्छ। जस्तो उदाहरणको लागि हेर्नुहोस् त संविधान संशोधनको कुरा आइरहेछ, यो अख्तियारको कुरामा होइन, अख्तियारको कुरामा चाहिँ मैले देखेको प्याटर्न तपाईँको के छ भन्दाखेरि चाहिँ नि जो जुन जुन जुन शक्ति केन्द्र चाहिँ छ उसको यो सुविधामा चाहिँ के गर्छ भने उसले प्रावधानहरू राख्ने गर्छ। जस्तै उदाहरणको लागि चाहिँ 2047 सालको संविधानमा राज संस्थामाथि प्रश्न उठाउन पाइँदैन भनेर भनियो, किनभने त्यति बेलाको शक्ति केन्द्र ऊ थियो, उसले आफूलाई बाहेक गर्यो कि। अब हेर्नुहोस् यो आलोचना हुने गर्छ नि त होइन, एउटा राजा फालेर यति राजा ल्याइयो भनेर भनिन्छ नि त, यो कुरा कहाँनिर चाहिँ भनौँ यो चाहिँ हो कि भने जस्तो हो, इट मेक्स सेन्स भने जस्तो लाग्छ।
1: अन्त्यमा कुशल गैरी चाहिँ तपाईँले जस्तो भन्नु खोजेको कुरो मै अब जोडौँ, अन्त्यमा हामी जाँदा जाँदै चाहिँ अब त्यसो हो भने संविधान संशोधन गर्ने हो भने चाहिँ अब कहाँबाट शुरू गर्ने, कसलाई सहभागी गराउने र कुनै कुन कुरालाई चाहिँ कुनै हालतमा नि कमजोर हुन नदिने कसरी गर्ने?
0: अब यसमा चाहिँ फेरि पनि त्यही जुन संविधान संशोधनको जुन मियो शुरू भएको थियो यो कार्यदलको कुरा होइन, यो कार्यदलले चाहिँ सार्वजनिक गर्नु पर्यो 245 कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ सार्वजनिक सही तरिकाले गर्नु,
1: नागरिक सामु ल्याउनु पर्यो
0: नागरिक सामु ल्याउनको लागि चाहिँ यसमा अब स्थानीय तहको सहयोग लिने हो कि कसरी गर्ने हो त्यो विषयमा चाहिँ अब यो संचार माध्यमको सहयोग त्यसमा अपरिहार्य नै हुन्छ होइन। यसमा चाहिँ संचार माध्यम चाहिँ मलाई चाहिँ के लाग्छ भने यसमा चाहिँ अलिक पोजिटिभ हुनुपर्छ, सकारात्मक हुनुपर्छ होइन, त्यसलाई चाहिँ नेगेटिभली त्यसलाई पोर्ट्रे गर्नुभन्दा पनि यस्तो यस्तो चिजहरू आएको छ, यो सरकारले यस्तो गर्यो भन्नुभन्दा पनि यो सरकारले यस्तो चिजहरू ल्याएको छ यो भनेर सकारात्मक मेसेज जाने किसिमको संचार प्रवाह गर्नु पर्यो होइन। त्यस पछाडि चाहिँ अर्को भनेको यो विषयविज्ञहरूसँग पनि राम्रोसँग नै यसमा के गर्नुपर्छ भन्दा गोतो लिनुपर्छ, किनभने विषयविज्ञसँग बस्यो भने म त अध्येता हुँ र त मलाई थाहा छ यसको आधारभूत संरचना यो हो भन्ने विषय, भने विज्ञहरूले भनेको विषयको सुनवाई चाहिँ हुनुपर्छ, हामीसँग नामुद संविधानविदहरू हुनुहुन्छ उहाँहरूको चाहिँ सुनवाई गरिनुपर्छ। र अर्को भनेको चाहिँ यससँग सम्बन्धी यो जुन सेक्टर वाइज स्टेक होल्डर जो हुनुहुन्छ हिताधिकारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि लिएर त्यसपछि चाहिँ मेन चिज भनेको चाहिँ यसमा राष्ट्र स्तरीय चाहिँ के गर्नु पर्यो भन्दा कन्स्टिट्युसनल डिस्कोर्स चाहिँ चलाउनु पर्यो भन्ने चाहिँ मलाई लाग्छ। यसरी चाहिँ एउटा कम्प्लिट सर्कल चाहिँ पूरा हुन्छ यसरी।
1: अब तपाईँहरू जस्ता नवयुवाहरूको राय भूमिका सहयोग चाहिँ यसमा कतिको महत्वपूर्ण हुन्छ?
0: अब यसमा चाहिँ हुने नै भयो किनभने अब हामीलाई सबै कुरा थाहा हुन्छ भन्ने पनि होइन, तर हामी अध्ययन गर्न चाहन्छौँ भन्ने कुरा सत्य हो, र हामीले जब कुनै संशोधन प्रस्ताव हुन्छ त्यो संशोधनमा हामीले अध्ययन गरेर होइन यो विषयमा चाहिँ यो किसिमको जोखिम आउन सक्छ, यो किसिमको चुनौती छ भनेर भन्नको लागि त हामी जस्ता विद्यार्थीहरूको सहयोग भनौँ अथवा सहकार्य भनौँ होइन,
1: माग माग पनि हुन्छ, सुझाव पनि हुन्छ, होइन सड़कमा उठिरहेका कुराहरूलाई पनि सम्बोधन गर्ने गरी नवयुवाका प्रतिनिधिहरूसँग पनि साथ सहयोग राय सुझाव लिने काम चाहिँ
0: गर्नुपर्छ, यो अपरिहार्य छ, प्रमुख हुन्छ त्यो चाहिँ।
1: हुन्छ कुशल गैरीजी, तपाईँको यो महत्वपूर्ण विचार समयको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका जानकार तथा कानूनका अध्येता कुशल गैरे। आजको कार्यक्रममा हामीले संविधानको 10 वर्ष र संविधान संशोधनको बहस बारे कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
3: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्दैन क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनीका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिनसेना फ्रेस हाउस, सुप्रा गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141411178, 98560078।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: आई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खाने पानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। आज कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना। हुम्लाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध। कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो। रसुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै। साउदीको रियादमा ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी। मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह। र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खाने पानी नै अहिलेको प्रमुख समस्या रहेको छ। साथै झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाड़ा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रुगाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका चार पालिका, विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किसपाङ र ताराकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका एक दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकोले तत्काल सड़क खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क तत्काल खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,000
396 ओडामा ओडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा ओडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जिङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ.
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा.
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा.
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. अर्थमन्त्री डाक्टर सोनी मुवागले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ. भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वागले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो. भ्रमणका क्रममा वहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक, 1 आर्थिक व्यावसायिक र 1 प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो. भ्रमणको क्रममा रोसुवामा गएको भोटेकोशी बाढ़ीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ. साथै बाढ़ीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ. यसैबीच संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ. परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ. साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ. नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ. प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ. अब विदेशको खबर. यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दावी गरेको छ. साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ. तर अन्य क्षेप्यास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन. हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा निस्कियो देखिएको थियो. घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए. हुती समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रूज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ. उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ. साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार 20 ताइफ फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ. यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ. अब खेल खबर. उज्बेकिस्तानको समरकन्दमा जारी 46 चेस ओलम्पियाडको 4 चरणमा नेपालका दुवै टोली महिला पुरूषले जित निकालेका छन्. हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्. टिमोर लिस्टे विरूद्ध नेपालका चारै खेलाड़ीले जित हात पारे. यो जितसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अंक जोड़ेको छ. महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरूद्ध 3-1 जित निकाल्यो. पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका 3 खेलाड़ीले लगातार जित निकालेका हुन्. महिला टोलीले पनि 4 चरणबाट 4 अंक जोड़ेको छ. चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, आज कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना, हुम्लाको छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध, कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो र सुवा, नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै, साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुदथी विद्रोहीको दावी, मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह, र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: साली नदीको शिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्ड उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार भएको छ। साझा यातायातका बस मध्यराती 12 बजेसम्म चल्ने गरी सेवा विस्तार भएको हो। संविधान दिवसको अवसरमा हिजोदेखि काठमाण्डु महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, किर्तिपुर नगरपालिका, गोदावरी, बुढा नीलकण्ठ, भक्तपुर नगरपालिका, मध्य पूर्थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका सहित 9 पालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन बस सेवा विस्तार गरेको हो। विस्तार गरिएका नयाँ रूट नागढुङ्गा एयरपोर्टमा 4, गोदावरी हुँदै बुढा नीलकण्ठमा 6, जगाती रत्नपार्क ठमेलमा 6, किर्तिपुर रत्नपार्कमा 4 र चक्रपथमा 8 विद्युतीय बस गरी 28 बस रातमा चल्छन्। काठमाण्डु महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यात्रुलाई सहजसँगै काठमाण्डु उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान भएको बताउनु भएको छ। रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले हिजोदेखि 6 रूटमा 28 विद्युतीय बस संचालनमा ल्याएको हो। कम्पनीले अहिले संचालनमा रहेको रात्रिकालीन सेवालाई 4 गुणाले विस्तार गरेको हो। यसअघि काठमाण्डु महानगरपालिका र साझा यातायातको सहकार्यमा गएको वैशाख 1 गतेदेखि शुरू गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो। शुरूआती 3 महिनामा 7 विद्युतीय बस मार्फत 2 रूटमा मात्र सेवा संचालन गरिएको थियो। महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको सिफारिशका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप विस्तार गरिएको हो। इन्द्र जात्राका लागि हिजोदेखि भक्तपुरमा लाखेनाच शुरू भएको छ। वर्षौंदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि हिजो पहिलो दिन चाँगुनारायण नगरपालिका लाखेडोलबाट पूजा गरी लाखे निकालिएको हो। इन्द्र जात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रंजितकार समाजले लाखेनाच निकाल्न शुरू गरेको हो। खरीपाटीदेखि कमल विनायक हुँदै गोलमडीमा रहेको लाखे दोछेसम्म लाखेनाच देखाइएको हो। नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किम्वदन्तीसँग जोड़िएको यो यात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ। सिमरौनगढ़का राजा
5: शुक्ला गण्डकी एफएम 97.6
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
9: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: Yamaha. होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
14: अजम्बरी इन्टरप्राइजेज, सुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965714142, मोबाइल 9855023128 र 9462614726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ टिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै नास्का रङ्गीन तथा सादा जस्ता पाका, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रङ रोगन, पञ्चकन्याका एचजीटी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
21: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
22: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
21: हो त नि, अब चाहिँ राम्रो भयो।
23: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
21: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9855602630।
24: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
29: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
28: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
29: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
30: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
28: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
1: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 नहु।
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705।

0: मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत। गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुन चाँदी दोकान।
1: प्रोप्राइटर मीन बहादुर सुनार। फोन 0656 570 537। मोबाइल नम्बर 98 460 69 246। 98 0 58 00 08।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: उकारी चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
6: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका।
5: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक रूप सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बिसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि र गत बज्यो 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचारी देवगौडामा रहेको छ। गरगणना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गरगणना र संसार पत्थर राखिएका गरगणनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगणना आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनचारी उद्योगमा गएर ढुक्काका साथ गरगणनाको कारोबार गर्न सक्नुहुनेछ। आज पनि हामी हप्ताको पहिलो दिन आइतबारको बसाइमा छौं। आइतबारको बसाइमा तपाईँको माझमा बजारमा निस्किएका नयाँ नयाँ सुमधुर लुगबाकारलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ। आफ्नै घरैसिकामा पनि व्यस्त हुनुहुन्छ होला, त्यो गर्दै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। सबैभन्दा ठूलो कुरो स्वास्थ्य हो है। स्वास्थ्य सब भए राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ। त्यही भएर बढी प्राथमिकता आफ्नो स्वास्थ्यलाई दिनुहोला पनि भन्न चाहन्छु। अनि एकदमै सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि आज बिहानैबाट एकदमै घमाइलो रमाइलो झलमल घाम लागि सकेको छ। तपाईँहरूतिर पनि घाम लागिसकेको छ होला भन्ने विश्वास पनि रहेको छ। र स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ आफ्नो चाहिँ विशेष रूपमा ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। र आजको वर्षमा नयाँ नयाँ सुमधुर लुगबाका कार्यक्रम स्थान दिनेछु। समयावधिभरि सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा यो सुमधुर लुगबाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। मायाको जीवन भनिरहेको छ। युवाका आएको 22 घण्टा मात्रै भएको छ। यसमा आवाज रहेको छ प्रदीप परियार र पुनकला विष्टिको लागि शुद्ध प्रदीप परियारको रहेको छ। त्यो लाग्न स्वीकार्नुहोस् सुमधुर भाका।
1: सबै कुरो मिल्छ।

हजुर, यसो मधुरभाकामा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला, मायाको जोपाना भन्ने रहेको थियो, तपाईँको माझ मैले स्थान दिइसकेको छु। यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर रूपाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा म अर्को सुमधुर भाका लिएर आउनेछु। आँधी खोला ओर्लेर आयो भनिरहेको छ। यो भाका आएको पनि 17 घण्टा मात्रै भएको छ। आशिष सवि र कल्पना देवकोटाको आवाजमा रहेको छ। लय शब्द लक्ष्मण पौडेलको रहेको छ। कृपया प्रस्तुत गर्नुहोस् यो सुमधुर भाका।

हजुर, यसमा त भाकामा तपाईँको माझमा राखिसके आँधी खोला उर्लेर आयो भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। र यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर बाक्लामा कार्यक्रममा स्थान लिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ उपस्थित हुनेछु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा मायामा भने म जे भए भनिरहेको छ। यो भाकाएको चाहिँ आज भइसकेको छ है, दुई दिन आज एक दिन भएको छ। यसमा आउँदै रहेको छ कृष्ण खिम्बिष्ट र साथी प्रयोग आवास भएको छ शिव हमार र विराज ओलीको रहेको छ। त्यो प्रयोग आवास गानुहोस् सुमधुर भाका।

हजुर, यो सुमधुर गीत मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै मिठा मिठा सुमधुर गीत संगीतहरू सुमधुर लोक भाकाका कार्यक्रममा स्थान दिँदा दिए भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति जेलसम्म साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अन्तिम जाँदा तपाईँको माझमा तिमी कहाँको भनी रहेको छ मोहन खड्का र कमला पोखरा आवाजमा रहेको छ भनेलाई सदा मोहन खट्टाको रहेको छ। समुद्र भागलाई छोड्दै आजको यस श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुतारीमा पनि जान्छु। तपाईँको बाँकी बल्छु भने सुधार सबै सुन्दै गर्नुहोला। शुक्ला घण्टा गिया प्रेम सन्तान विधा सलाउँछ। जय गीत जय सङ्गीत नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नाटिकेटो भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9857033878, 9841356558।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9856043952 र 9806656।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9856607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: भुटेकोशी र त्रिशुली नदीमा भदौ दशमा आएको बाढ़ीबाट विस्थापित भएकाहरूलाई राखिएको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिले प्रमुख समस्या रहेको छ। साथै झाडा पखला रूगाखोकी र ज्वरोका बिरामी पर्न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखला देखिएको छ। त्यस्तै कतिपयमा रूगाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाडौँका होल्डिङ सेन्टरमा रहेका छन्। होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकाले सर्वरोगहरू छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर रा निगरानी गर्ने गरिएको छ। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान सञ्चालन भएको छ। जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अन्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका 4 पालिका विदुर र बेलोकोट कडी नगरपालिकाका तथा कस्पिङ र ताकेश्वर गाउँपालिकाका 77 जना भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलाउन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानी जन्य रोगको जोखिमबाट बस्न खोप सँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान पुर्याउन दिन उहाँले आग्रह गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुकी स्वदेश फर्काउनु भएको छ। भारत सरकारको निमन्त्रणमा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वाग्ले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा उहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक, 1 आर्थिक व्यावसायिक र 1 प्राज्ञिक मंचमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणका क्रममा रसुवामा गएको भुटेकोशीको बाढ़ी पछिको उद्धार राहतमा राहत भारतले सरकारले पुर्याएको सहयोग प्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। साथै बाढ़ी पछिको पुननिर्माणमा भारत देशसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुवै देशबीच राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाई छ। यसैबीच संयुक्त राष्ट्र संघ यूएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। साथै परराष्ट्र मन्त्री खनालको आफ्नो समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसभा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ पाँचथर, रसुवा, धनकुटा, सुलुकुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रे, सिन्धुपाल्चो, सुतवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोर्खा, कास्की, मनाङ पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पाग, खासी, गुल्मी, रूकुमपुरब र पश्चिम रोल्पा, प्युठान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, आछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा वडा अधिवेशन आज हुनेछ। कांग्रेसले केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रपतिको सचिवालय बैठक आज आइतबार बस्दैछ। सभापति रवि लामी छानेले आइतबार बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको राष्ट्रसभा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। प्रवक्ता खरेलले बैठकमा पछिल्लो समसामयिक घटनाक्रमको बारेमा छलफल हुने बताउनु भएको छ। तनहुँको रिसिङ गाउँपालिका एक बेतिनी स्थित सेती नदीमा टिप्पर डुबेको महिना दिन पुग्न लाग्दा पनि चालक अझै फेला पर्नु भएको छैन। गत भदौ 6 गतेदेखि बेपत्ता हुनुभएका चालकको नदी तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गर्दा पनि अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 7 निवासी 27 वर्षीय प्रेम बहादुर खड्का हुनुहुन्छ। उहाँले प्रयोग गर्दै आएको मोबाइल फोन समेत भदौ 6 गतेदेखि नै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। तनहुँमा जलविद्युत आयोजना निर्माणको काम गरिरहेको कालिका कन्स्ट्रक्सन प्रणाली एक ना एक 7247 नम्बरको टिप्पर गत भदौ 6 गते सेती नदीमा डुबेको अवस्थामा फेला परेको थियो। स्थानीय बासिन्दाहरूले नदीको बहावमा टिप्परको ढाला मात्र देखेपछि प्रहरीहरूलाई खबर गरेको थियो। प्रहरी टोलीले खोजी गर्दा नदीभित्र टिप्पर डुबेको भेटिएपछि चालकको खोजी तीव्र पारिएको थियो। प्रहरी नायब परीक्षक घिमिरेका अनुसार सम्भावित सबै क्षेत्रमा खोजी गर्दा पनि खड्काको स्थिति पत्ता लाग्न सकेको छैन। नदीमा व्यापक खोजी गर्दा पनि चालक फेला पर्नु भएको छैन। उहाँले भन्नुभयो उहाँलाई नदीले बगाएको हो या अन्य कारण हो भन्ने विषय अझै सुनिश्चित हुन सकेको छैन। उहाँका अनुसार वर्षायामका कारण सेती नदीमा पानीको बहाव उच्च रहेकाले खोजी कार्यका साथै डुबेको टिप्पर बाहिर निकाल्न समेत कठिनाई भइरहेको छ। प्रहरीले खोजी कार्यलाई निरन्तरता दिँदै घटनाको विविध पक्षमा थप अनुसन्धान भइरहेको जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग सम्वाद नगरी बन्द कोठा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोशका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको बताउनुभयो। उहाँले हालैको एक कार्यक्रममा अर्थमन्त्रीलाई सरकारवालासँग छलफल नगरी नतिजा नल्याउने भनी सुझाव दिँदा हाम्रो छलफल टोली खेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाफ पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने बताउनुभयो। शनिबार परेको संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्नो सुझाव पेश गरिसकेको जानकारी दिनुभयो। 3 खम्बे नीतिलाई पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाई खुल्ला बजार क्षेत्रतर्फ अघि बढ्नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित गर्नुपर्ने सुझाव राखिएको उहाँले बताउनुभयो। संशोधन सम्बन्धी थप सुझाव भए महासंघमा पठाइदिन उहाँले जिल्ला संघहरूलाई आग्रह गर्नुभयो। तनहुँको पुरानो सदरमुकाम बन्दीपुर अस्पतालले बिरामीको सहज उपचारका लागि सहुलियतपूर्ण विद्युतीय एबी कार्य माइको यातायात सेवा सञ्चालनमा ल्याएको छ। भौगोलिक विघटताले गर्दा समयमा अस्पताल पुग्न नसक्ने दूरदराजका बिरामीहरूलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर शनिबारदेखि इबी माइक्रो सेवाको शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक, महिला, गर्भवती महिला, अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरूको अस्पताल आउन जानका लागि यो माइक्रो सेवा पूर्ण रूपमा निशुल्क प्रयोग गर्न पाउने त्यसै गरी अन्य बिरामीका लागि भने 50% भाड़ा छूटको व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामीहरूको खोज्न अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको बताउनुभयो। जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनसुलाधार शिविरमा आमरण अनसन बसेका युवाहरूको टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकेको छ। प्रतिकूल मौसमका बीच पनि युवाहरूले आफ्नो माग पूरा गराउन अनसन जारी राखेका छन्। मनसुलाधार शिविरभन्दा पाथि करिब 4,900 मिटर उचाइमा अनसन बसेको स्थानमा शुक्रबार दिउँसो 3 बजेदेखि आइतबारसम्ममा लगातार हिमपात भइरहेको छ भने हिमपातका कारण अनसन स्थलमा करिब 4 फिटसम्म हिउँ जमेको अनसनरत युवा धावा नोर्बु लामाले बताउनुभयो। लामाले भन्नुभयो बिहान प्रमुख जिल्लाधिकारीको फोन आएको थियो, हामीले बुझाएको ज्ञापन पत्र केन्द्रीय मन्त्रालयमा पठाएको जानकारी पायौं, अरू कसैबाट पनि हाम्रो सोधखोज भएको छैन। अनसनरत युवाहरूले सरकारबाट आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नआएसम्म अनसन नतोड्ने लामाले बताउनुभयो। प्रतिकूल मौसमका कारण अनसनरत युवाहरूको स्वास्थ्य तथा सुरक्षामा समेत जोखिम बढ़ेको उहाँको भनाइ छ। युवाहरूको माग सम्बोधनको लागि आवश्यक समन्वय भइरहेको गोर्खाका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो। शुक्ला गण्डकी पक्षधारी सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चाह धुलेगौड़ाको चौथो वार्षिक साधारण सभा शनिबार धुलेगौड़ामा सम्पन्न भएको छ। साधारण सभाको सहकारीका ज्येष्ठ सदस्य तिलबहादुर आले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ सदस्य तिलबहादुर आले सुकली कुमारी श्रेष्ठलाई कदरपत्र दोसल्ला र नगद सहित सम्मान गरिएको हो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामिछाने बास्ताकोटी र लक्ष्मी गुरूङ सम्मानित हुनुभएको छ। साथै सोही अवसरमा शेयर सदस्यका उत्कृष्ट भए कक्षा बाह्र उत्तीर्ण भएका छात्र दीपसन गौतम र छात्रा सोनिया पौडेललाई सम्मान गरिएको थियो। सहकारीका अध्यक्ष शरद श्रेष्ठ सदस्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणि लामिछाने र संचालन सचिव भरत पौडेलले गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक खेमराज काफ्लेले प्रस्तुत गर्नुभएको थियो। साथै सचिव र कोष अध्यक्षको प्रतिवेदन सफलपछि पारित भएको थियो। तनहुँ जिल्लामा संचालित मन्टेश्वरी तथा प्री स्कूलहरूको भेलाले जिल्ला स्तरीय संगठन गठन गरेको छ। जिल्लाका विभिन्न मन्टेश्वरी तथा प्री स्कूलका संचालक तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भेलाले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धि संस्था बीचको सहकार्य तथा साझा समस्याको समाधानका लागि संगठित रूपमा अघि बढ़ने निर्णय गरेको हो। भेलाबाट सरिता न्यौपानेको अध्यक्षतामा कार्यकारी समिति गठन भएको छ। समितिको उपाध्यक्षमा निशा करेल, सचिवमा सुदर्शन गोदा र सदस्यमा कुसुम र चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा राधा लम्सार, शारदा न्यौपाने र मणि मौसमी सेन चयन हुनुभएको छ। भेलामा जिल्लाका विभिन्न मन्टेश्वरी तथा प्री स्कूलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको प्रतिनिधि सभा मा शुक्ला गण्डकी नगरपालिकाबाट बोधराज गैरे, उपेन्द्रलाल श्रेष्ठ, ऋतु भाई, यम बहादुर खड्का, ठकुरी गिर बहादुर परियार, राम कुमारी भूषाल, नेत्र बहादुर कार्की र यम बराल सहित आठजना चुनिएका छन्। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धुलेगौड़ाको आयोजनामा युवाहरूलाई सशक्त बनाउन परिवर्तनको नेतृत्व गरौं विषयक मोटिभेशनल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। हवस् कामलाजेलसम्म स्नेह साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सरजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: साकिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
6: खैरनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: 12 अल्मुनियम अब यूपीभीसीको साथमा।
9: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क 12 यूपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
11: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
14: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्व विथ हार्ट।
15: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
14: हाम्रा विशेषताहरू:
15: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
14: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
15: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
14: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
15: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
14: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
15: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560071773।
14: डोन्ट मिस दिस अपर्चुनिटी।
16: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560034881 र 9460745780।
15: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौंडा। समय बिहान 11 बजे। कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन के बनाऊ? चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
18: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
19: TVS, साथ छ हाम्रो।
20: शुक्ला गण्डकी एफएम 97.6।
21: A complete call show. Hello, Shukla Gandaki. Hello, hello.
22: Come on, everybody. Hello, Shukla Gandaki.
21: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
23: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा तपाईँहरूको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। जुनै हामी हप्ताको पहिलो दिन सन्डे फन्डे गर्नु पर्यो होइन। आजको बसाइमा पनि हामी तपाईँको रोजामा रहेका सुमधुर मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9842 9611 9806 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्येबाट एकजना साथीलाई रुचाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसल पुस्तकमा रहेको छ। मोबाइलमा सम्पूर्ण समस्याहरूको समाधान गर्न चाहनुहुन्छ होइन, समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक्स हाम्रो पनि आवश्यक

0: बाहिर चाहिँ मजाले घाम लागिराखेको छ हाम्रोतिर, तपाईँहरूकोतिर पनि पक्कै पनि घाम लागिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ। र अरू के कस्तो हुँदैछ तपाईँहरूतिरको नयाँ नौलो माहौलहरू चाहिँ बताउन सक्नुहुनेछ है भन्न चाहन्छु। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर तपाईँलाई सहज लाग्छ त्यही नम्बर मार्फत तपाईँले फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। आजको बसाईमा तपाईँले रोजाइमा रहेका मिठा मिठा सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिनेछु, फोन गर्नुहोला भन्न चाहन्छु। हामी हप्ताको सातै दिन नै तपाईँहरूको माझमा रहन्छौ, दिन होइन फरक फरक विषयवस्तुहरूमा आधारित रहेर तपाईँहरूको माझमा आउने गर्दछौ होइन। सातै दिन सातै तरिकाले भन्नुपर्छ होइन, फरक फरक तरिकाले नै तपाईँहरूको माझमा आउने गर्दछौ र तपाईँहरू चाहिँ दिने अनुसार फरक तरिकाले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आउँदै गर्नुहोला यति बेलाको क्रममा भने म कार्यक्रममा एउटा मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोस्, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा हजार चोटि भनिरहेको छ यो मिठो गीत सुनौ अनि त्यसपछि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।
1: सँगै गर्छु मसँग टाढा नबन है प्रे, तिम्रै भएर मर्छु।

0: हजुर, सबै गीतमा तपाईँको मास राखिसके हजार चोटी भनिरहेको थियो, पके पनि मन पर्यो होला। उर्गेन्दोङको आवाजमा रहेको थियो तपाईँको मास मैले स्थान दिइसकेँ। त्यति बेलाको क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार। हजुर
1: नमस्कार,
0: सञ्चारमा हुनुहुन्छ? हजुर, एकदमै सञ्चारमै छु। अनि के छ हाम्रो मान्द्रीतिरको हाल खबर? ल ठिक छ, अनि खाना खानुभयो? हजुर, मेरो पनि भइसक्यो। अनि सञ्चारमै हुनुहुन्छ होला के रे है? ल, आज कुन चाहिँ गीत रोज्नुहुन्छ? फेरि एकचोटि भन्नु त, आज मलाई किन किन भन्यो? ल हुन्छ, म यो गीत राख्नेछु। हजुर, यो गीतमा राख्नेछु, साथीहरूलाई सम्झिन सक्नुहुनेछ। हजुर,
1: धन्यवाद।
0: हुन्छ, नमस्कार, शुभ दिन। हस् उहाँले हामीलाई फोन गर्नुभएको थियो, मान्द्रीदेखि हुनुहुन्थ्यो चन्द्रजी। एकदमै मिठो सुमधुर गीत बजेर गइसक्नु भएको छ आज मलाई किन किन भने। एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ। पक्कै पनि तपाईँहरूको पनि रोजेमा पर्न सफल हुन्छन्, फोन गर्नुहोला है साथीहरू भन्न चाहन्छु। दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत तपाईँले कार्यक्रममा सहभागिता जनाउन चाहे सक्नुहुनेछ। हाम्रा दुवै नम्बरहरू खुल्ला रहेका छन् र कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुने छ र आफूलाई मनपर्ने लोकगीतहरू रोज्न सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई पनि सम्झना समर्पणहरू छोड्न सक्नुहुन्छ। किन किन तिम्रो तस्विर भनिरहेको छ, आज मलाई किन किन तिम्रो तस्विर निको लाग्छ भने। यति बेला क्रममा यसो मधुर गीत सुन्नुहोस् अनि त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँ भने फोन गर्दै गर्नुहोला।

0: मादक छ भन्ने मिठो गीतमा तपाईँको माझमा राखिसके हाम्रो चन्द्रजीको रचना एकदमै पुरानो गीत रहेको थियो, गुलाम अलीको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि आउन सक्नुहुनेछ, यस्तै मिठा मिठा सुमधुर गीत संगीतहरू रोज्न सक्नुहुनेछ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। नमस्कार, हुनुहुन्छ? के छ हाम्रो कास्कीतिरको नयाँ नयाँ खबर?
1: कास्कीतिरको खबर आज घाम्रो आएको छ, कडा घाम्रो आएको छ
0: हजुर।
1: अब गोड मेल सकियो
0: हजुर।
1: अब यस्तै यस्तै सरस्वती टुको आगमन भएको छ
0: हजुर।
1: दसैँ तिहारको आगमन, सरस्वती टुको आगमनले स्वागत गर्दैछ।
0: ठिक छ, त्यसो भए खाना खाइसक्नु भयो होला के अरे है?
1: खाना खाइसक्यो।
0: आज कुन चाहिँ गीत रोज्नु हुन्छ?
1: रोगीहरू पनि हुन्छ कि के हुन्छ, कुन गीत हुन्छ?
0: रोगीत बाहेक अरू सबै रोज्न पाउनुहुन्छ है?
1: गैरी खेतको तिरै हान्यो।
0: ल, म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ।
1: सर्वप्रथम तिमीलाई नै
0: हुन्छ धन्यवाद।
1: तिम्रो ड्यार मम
0: धन्यवाद।
1: अनि सुना
0: हजुर धन्यवाद।
1: अरू सम्पूर्ण अघि पछि आउने सबै साथीहरू भन्दै बिदा।
0: हस् नमस्कार, शुभ दिन भन्नुहुन्थ्यो, मलाई फोन गर्नुभएको थियो। यो हुनुहुन्थ्यो बलराम तिमल सिन्हाजी कास्केकोटदेखि, आशा भोसलेको आवाजमा रहेको छ गैरी खेतको सिरे हान्यो भने। यो मिठो गीत म तपाईँको माझमा चाहिँ राख्नेछु। फेरि पनि साथी आइसक्नु भएको छ, पहिला साथीलाई कार्यक्रममा लिन्छु अनि त्यसपछि मिठो गीतलाई स्थान दिनेछु। हेलो नमस्कार। हजुर हजुर नमस्कार। हजुर एकदमै सञ्चारमै छु। हजुर सञ्चारमै हुनुहुन्छ? अलि बिरामी बिरामी जस्तो सुन्दैछु त आवाज त आज त। ल, बिरामी त सधैँ भइराख्ने है, कहिल्यै सन्चो नहुने भयो। ल, मौसम पनि हजुर मेरो खाना भइसक्यो। सुन्छ एकदम, हजुर पनि एकदम अझै बढी ख्याल राख्नु होला। अस्ति अलि दिन अलि सन्चो हुनुभएको थियो, फेरि बिरामी हुनु भए जस्तो छ आवाज सुन्दाखेरि। नमस्कार, शुभ दिन भन्नुहुन्छ, मलाई फोन गर्नुभएको थियो रुचिका लोमसालजी हुनुहुन्थ्यो। चाहेर निष्ठुरीलाई पाउन सकिन भन्ने गीत रोजेर गइसक्नु भएको छ यति बेलाको क्रममा भने, तपाईँहरूको माझमा म गैरी खेतको सिरै हाल्यो भन्ने मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। प्रेम पिण्डा मुहीबाट रहेको छ, तपाईँहरू भने सुन्दै गर्नुहोला। हाम्रो बलरामजीको रोजामा रहेको मिठो गीत सिकार्नुहोस्।

हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। गहिरी खेतको सिडै हान्यो भन्ने गीत रहेको थियो, मैले तपाईँको माझमा स्थान दिइसके। हाम्रो बगान्ती मनसिंहजीको रोजेमा रहेको थियो, यति बेलाको कम अनि रोसिकाजीको रोजेमा रहेको मैले तिमीलाई भन्ने रहेको छ। मिठो गीत सुनौ। यो गीत सँगसँगैमा छोटो व्यवसायिक विश्राम, विश्राम पछि 11 बजेको टाइम चेक पछि तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0635414484, मोबाइल 9560633384 र 9560667988।
9: वर्षा, टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665779 सार, मोबाइल नम्बर 9847061268
16: 9857062068।
18: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
19: TVS साथ छ हाम्रो
20: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
21: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
19: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
21: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
19: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
21: पोखरा जाने बाटोतिर
22: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
21: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।
4: हजुर, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसललाई पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद पनि गर्न चाहनुहुन्छ र साथै तपाईँलाई इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने तपाईँ चाहिँ पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। एकचोटि गएर तपाईँहरू चाहिँ बुझ्न सक्नुहुनेछ है, हेर्न सक्नु पनि हुनेछ। आज पनि एकदमै नयाँ नयाँ आधुनिक डिजाइनरका फोनहरू आइसकेका छन् होइन, आइफोनहरू पनि एकदमै हेर्नुहोस् त, आइफोन 18 प्रो म्याक्स पनि आइसकेको छ होइन, एआइजेड फोनहरू पनि छन् र अन्य नयाँ नयाँ फिचरहरू भइसकेका फोनहरू बजारमा आइसकेका छन् होइन। तपाईँहरू किन्न चाहनुहुन्छ भने जान्न सक्नुहुनेछ है, हाम्रो पोखरेल व्यवस्थामा एकचोटि गएर तपाईँले बुझ्न चाहिँ सक्नुहुनेछ। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। जोडले नमस्ते, सन्चै आरामै हुनुहुन्छ? हजुर एकदमै सन्चै आरामै छु। अनि खाना खानुभयो? टन्नै खानु पर्यो नि है। हजुर मेरो पनि भइसक्यो। ल अनि के कसो छ हाम्रो मौसम हाल खबर स्याङ्जातिरको? ल आज जताततै घाम लागेर घमाइलो रमाइलो भएको छ भने चाहिँ दिनहरू है। त्यही त नि, आज घाम लाग्नु पर्यो नि, अब सधैँ पानी पर्न मात्र भएन। हजुर ल ठिक छ, अब बिहानैबाट घाम लागेको छ, अलिकति दिन उज्यालो खुल्ला भएको छ आज चाहिँ है। ल आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? एकचोटि फेरि भन्नु त, गीतको नाम थाहा छ कि छैन त नि? फेरि हिमाल सागरको कस्तो भन्नु अरे?
5: युगल सोर्स हिमाल सागर र अनु चौधरी।
4: ल हिमाल सागर र अनु चौधरीको आवाजमा रहेको यो मिठो गीत राख्नेछु म, तपाईँहरू पनि साथीहरूलाई सम्झिन सक्नुहुनेछ। हजुर ल दुईजनाको गीत कुन चाहियो फेरि? ओहो माया भन्यो कि कुन चाहियो? यति माया गर न ए हो र माया भन्ने छ एउटा त, यो एउटा यो दोहोरी गीतै हो एउटा भने, अनि एउटा चाहिन्छ भन के गर्छौ भन्ने छ एउटा, आहा माया भन्ने हो त, आहा माया भन्ने हो त, ल यस्तो गीतै हेर्नु त, यत्र धेरै गीत त कुन चाहिँ रोज्नु भयो त नि अब। ल काठमाडौँ छुट्टो हेर्दा हेर्दा यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ।
5: असल तपाईँको लागि अनि हाम्रो शुक्ला गण्डकी एफएम हुनुहुन्छको लागि, सुविधा बहिनीको लागि, त्यसपछि हाम्रो अमृत विलासन नाथ शर्मा, अघि अनि हाम्रो बलराम तिमल शिला, अनि त्यसै गरेर हाम्रो बहिनी कर्मया थापा, खरिमया थापा, राधा राई, रोसिका लम्फाल बहिनीलाई पनि सक्ने गायन बिरामी हुनुहुन्छ रहेछ, शीघ्र शक्ति लाभको कामना भन्नुभए बाबा चेताना मगर, हाम्रो तारा थापाजीहरू छ झोरले है ताराजी, टपजी, अनि ऋषि ग दाहाहरू हुन्छ उहाँको लागि पनि सम्झिन्छ र लक्ष्मी नक्सल बहिनीलाई पनि सम्झिँदै बिदा। नमस्ते।
4: हस् नमस्कार, शुभ दिन। म हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमाजी हुनुहुन्थ्यो साङ्जा बिरुवादेखि। नरेन्द्र बेसीको आवाजमा रहेको काठमाडौँ छिटो हेर्दा हेर्दै भन्ने मिठो गीत रोजेर गइसक्नु भएको छ। पालो भनी तपाईँको रहेको छ, कार्यक्रममा सहभागिता जनाउन सक्नेछ। दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसिएनसी जुन नम्बर सर्च हुन्छ त्यही नम्बरमा फोन गर्न सक्नुहुन्छ। 9842279911, 9800633611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। आज हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुचाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। है साथीहरू, तपाईँहरू हप्ताभरि फोन गर्नुपर्ने हुन्छ, फोन पनि गर्नुहोला, कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहन्छु। यति बेला कर्म उहाँको रोजामा रहेको काठमाडौँ हेर्दा छुट्यो हेर्दा हेर्दै भनिरहेको छ नरेन्द्र प्यासीको आवाजमा रहेको। यति बेला क्रम सिकानुहोस् यो सुमधुर गीत।

हजुर, मिठो गीतमा तपाईँकोमा आशा राखिसके हाम्रो नरेन्द्रजीको रुचाइमा रहेको थियो, तपाईँ पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842 99 36 36 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत संगीतहरू चाहन्छ तपाईँले रोज्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू फोन गर्न सक्नुहुनेछ। आउनुहोला साथीहरू, कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ भन्दै यति बेला क्रममा फेरि पनि अर्को मिठो गीत लाने म कार्यक्रममा स्थान दिन्छु। चिठी तिमीलाई लेख्छु भन्छु भनिरहेको छ, शम्भु राईको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसकेपछि ठिक तिमीलाई लेखु भन्छु भनेर रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ कार्यक्रममा सबै त जान सक्नुहुन्छ, फोन गर्नुहोला 98422 9911 98060 6611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत संगीतहरू चाहिँ रोज्न सक्नुहुनेछ है। आजको बसाईमा चाहिँ फोन गर्नुहोला, दुवै नम्बरहरू खुल्ला रहेका छन्, तपाईँहरूको फोन आएको छैन होइन। म ठ्याक्क गीत राख्ने बेलामा हजुरको ठ्याक्क फोन आउँछ, म फेरि फोनै आउँदैन, त्यो कस्तो मिल्दैन मेरो जस्तो भएको छ। ल बोल्दा बोल्दा फोन हानी हाल्नु होला है साथीहरू, फेरि गीत बजेको बेलामा हान्नु भयो भने फेरि उठाउनै पाउँदिन नि त, त्यही भएर तपाईँहरूको फोन लिनै सक्दिनँ। फोन गर्नुहोला भन्न चाहन्छु, दुवै नम्बरहरू खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत नै तपाईँहरू कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। बाहिर चाहिँ मजाले घाम लागिरहेको छ, माहौलहरू हिजोस्तै छन्, पानी पर्दै थियो, आज घाम लागिसकेको छ है, दिनहरू यस्तै छ पानी पर्ने घाम लाग्ने, बिस्तारै बिस्तारै मौसमहरू पनि परिवर्तन हुँदैछ, अब बिस्तारै बिस्तारै चिसोको महिना शुरू हुँदैछ होइन, लाग्दैछ भन्नुपर्छ, र शीतलता छाउने दिन हुँदैछ, फेरि घाम खोज्नुपर्ने दिन आउँदैछ भन्नुपर्छ, तर ठिकै नै छ होइन। दिनहरू जाडो पनि ठिकै नै छ, गर्मी पनि ठिकै नै छ, आफ्नो आफ्नो समयमा दुइटै महत्वपूर्ण छ है। त्यही भएर तपाईँहरू चाहिँ फोन गर्नुहोला भन्न चाहन्छु, कता हराउनुभयो साथीहरू, ट्याक्टोमा गीत बजाइराखेको बेलामा तपाईँले फोन गर्नुहुन्छ र त्यो बेलामा चाहिँ मैले फेरि तपाईँहरूको फोनलाई लिन सक्दिनँ। त्यही भएर यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला, घर कहाँ पर्यो भनिरहेको छ, सुपनम सुनमको आवाजमा रहेको छ यो मिठो गीत सिकानु, यो गीतपछि फेरि म तपाईँको माझमा पुनः उपस्थित हुनेछु।

0: हजुर यो मिठो गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो घर कहाँ पर्यो भनिरहेको थियो सुनम सुनमको आवाजमा रहेको मिठो गीतलाई मैले स्थान दिइसके फेरि पनि यति बेलाको क्रममा भने अर्को सुमधुर गीतलाई स्थान दिन्छन् त्यसपछि म छोटो व्यावसायिक विश्राम लगत्तै फेरि तपाईँहरूको माझमा चाहिँ पुनः उपस्थित हुनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला.
1: Entertaining.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9560124474।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान

0: सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98568285।
4: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
0: पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 98560262676।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 98463311।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
11: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9840761268,
7: 9850607268।
9: प्रश्न होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिम, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
13: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100 4121160 र 9840678022।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
6: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: मोबाइल 9856005577।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309682 र 9705620209।
9: TVS को साथ छ हाम्रो।

0: अब पूरा खबर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप बढ़न थालेको छ। भदौ 10 गतेको बाढ़ी लगत्तै अवरूद्ध कृष्णवीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि संचालनमा आएको हो। झण्डै 3 हप्ता यातायात प्रभावित भएकामा अहिले सहज बन्दै गएको छ। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो। देशका विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिने मुख्य सड़क सञ्जाल नै क्षति भएपछि यात्रु तथा गाड़ीले वैकल्पिक मार्ग प्रयोग गर्नु परेको थियो। अहिले दुईतर्फी नै सड़क सञ्चालनमा आएपछि निजी सार्वजनिक तथा मालवाहक गाड़ीको चाप बढ़ेको छ। तर सड़कमा जोखिम कायमै रहेकाले सावधानी अपनाउनु पर्ने अवस्था छ। त्यस्तै तत्कालका लागि वैकल्पिक सड़कबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सड़क तथा प्राविधिक अध्ययन सहित पुनर्निर्माण समेत आवश्यक देखिएको छ। यही असोज 8 गतेदेखि अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने पूर्वानुमान मौसमका जानकारहरूले गरेका छन्। त्यसै अनुसार अहिलेदेखि नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नु भएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि सामाजिक सञ्जालमा मौसमको पूर्वानुमान सहित 8, 9, 10 र 11 गते विशेष सावधानी अपनाउनुपर्ने उल्लेख गर्नु भएको छ। बंगालको खाड़ीमा विकसित अर्णव नामको चक्रवात र यही समय विकसित अन्य मौसमी प्रणाली बारे थप अध्ययन भइरहेको बताइएको छ। नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्गाले कुनै चमत्कार नभए अब पार्टी विभाजनको डेलमा पुगेको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा नेता खड्गाले पार्टी विभाजनमा पुगेको तर त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेको बताउनु भएको छ। उहाँले लोकतन्त्रको इतिहास बोकेको पार्टी विभाजन हुँदा लोकतन्त्रमा दुष्प्रभाव पार्ने चिन्ता समेत व्यक्त गर्नु भएको छ। अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिराखेकाले आफू महाधिवेशनको प्रक्रियामा सहभागी नभएको पनि उहाँले उल्लेख गर्नु भएको छ। कांग्रेसले यही असोज 16-19 गतेसम्म महाधिवेशन गर्दैछ भने असन्तुष्ट पक्षले आउँदो मंगिरमा महाधिवेशन गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 वड़ामा वड़ा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका अन्य 31 जिल्लामा आज वड़ा अधिवेशन हुँदैछ। शरद्याममा विश्वको 7 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहण गर्ने टोली आधार शिविरमा पुग्न थालेका छन्। धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 भूगोलमा पर्छ। 8K7 समिट र 14 पिक्स ट्रेकिङ कम्पनी मार्फत आरोहणका लागि पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटन कर्मी इन्द्रसिंह शेरचनले हिजो शनिबारसम्म 30 विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिनुभयो। थप टोली आधार शिविर जाने तयारीमा रहेको उहाँको भनाई छ। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल समेत शुरू भएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म 4 समूहका 10 महिला सहित 34 जनाले अनुमति लिएका छन्। गएको भदौ 10 गते रसुवाको भोटेकोशीमा बाढ़ी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ। जिल्ला प्रहरीकारले मुस्ताङको पर्यटकीय तथ्याङ्क अनुसार चालू वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको छ। कालीगण्डकी करिडोर बेनी जोमसम कोर्ला सड़क मार्ग बाढ़ी पहिरो र नदी कटानले साउनमा दर्जनौ पटक अवरूद्ध हुँदा समेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख्य रहे पनि रसुवाको बाढ़ीपछि मुस्ताङमा पर्यटक संख्या घटेको प्रहरीको तथ्याङ्क छ। अनुसार चालू वर्षको साउनमा भन्दा भदौ महिनामा 29,274 पर्यटक घटेको देखाउँछ। यो अघिल्लो महिनाको भन्दा भदौमा 47.78% पर्यटक कम हो। जिल्ला प्रहरीकारले मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरण अनुसार चालू वर्षको साउनमा आन्तरिक 30,655 जना, सार्क राष्ट्रका 31,574 र अन्य देशका 193 जना गरी 61,263 जना पर्यटक मुस्ताङ गएका छन्। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 8 रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदै एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओम प्रकाश खनालका अनुसार महोत्तरीको लहरपट्टी नगरपालिका 2 की 70 वर्षीय किशोरी सहनीको जलेर ज्यान गएको छ। गैराती भएको आगलागीबाट घरमा रहेका सामान सहित 3 लाख रूपियाँ बराबरको क्षति भएको छ। बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सप्तरीको कटैयाबाट झण्डी 1400 किलो गाजा सहित एकजना पक्राउ, सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीको कटैयाबाट झण्डै 1400 किलो गाँजा सहित एकजना पक्राउ परेका छन्। गैराती पाउने 1 बजे सप्तरीको डाक्नेश्वरी नगरपालिका छ कटैया गाउँका भोला सदाको घर खानतलासी गरेर लागू औषध गाँजा सहित सदालाई पक्राउ गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सदाले घरमा गाँजा लुकाएर राखेको विशेष सूचनाको आधारमा खानतलासी गर्दा 56 बोरामा प्याक गरिरहेको अवस्थामा झण्डै 1400 किलो गाँजा बरामद भएको हो। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2100 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,05,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको भाव तोलामा 2600 रूपियाँले बढ़ेर 3,03,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 20 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,795 रूपियाँ पुगेको छ। शुक्रबार चाँदी तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। बेलायत र इजरायलका वैज्ञानिकहरूले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन्। वैज्ञानिकहरूले यसलाई मानव शरीरको 49 औं रक्त समूह प्रणाली जामाका रूपमा मान्यता दिएका छन्। यो दुर्लभ रक्त समूह प्रणालीको पहिचान एक इजरायली महिला र उनका भाइको रगतमा भेटिएको दुर्लभ एन्टीबडीको अध्ययनबाट भएको साइन्स डेलीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार IF11RGA नामक प्रोटीन यसले निर्माण गर्छ। केही दुर्लभ व्यक्तिमा यो प्रोटीनसँग सम्बन्धित एन्टीजेन नहुने भएकाले सामान्य रगत चढ़ाउँदा शरीरले एन्टीबडी बनाएर चढ़ाइएको रगतका रातो रक्त कोशिकामाथि आक्रमण गर्न सक्छ। अनुसन्धानकर्ताहरूले IF11R जीन र जाम प्रोटीनसँग सम्बन्धित अनुवांशिक परिवर्तनको विस्तृत अध्ययन गरेका छन्। यो एन्टीजेन अधिकांश मानिसका रातो रक्त कोशिका र प्लेटलेट्सको सतहमा पाइने खबरमा उल्लेख छ। वैज्ञानिकहरूका अनुसार नयाँ रक्त समूह प्रणालीको पहिचानपछि दुर्लभ रक्त समूह भएका बिरामी र सम्भावित रक्तदातालाई डीएनए परीक्षण मार्फत पहिचान गर्न सहज हुनेछ। यसले विशेष गरी दुर्लभ एन्टीबडी भएका बिरामीलाई उपयुक्त र सुरक्षित रगत तथा प्लेटलेट उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला कराते एकल काटा विधामा नेपालकी सानुमाया थिङ पराजित भएकी छिन्। तोयोहासी जिम्नेसियममा बिहान भएको महिला एकल काटा विधाको अन्तिम सुर प्रतिस्पर्धामा सानुमायालाई कोरियाकी चो हाउनले 5-0 पराजित गरेकी छन्। यस्तै उसो खेलाड़ी विजय सिंजारी मगरको प्रदर्शन पनि अपेक्षा अनुसार भएन। सोझै फाइनल भएको पुरूष चान क्वान विधामा मगर 1900 नम्बरमा रहेका छन्। 21 खेलाड़ी सहभागी यो विधामा मगरले मात्रै 2 खेलाड़ीलाई पछि पारेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो, तत्कालका लागि वैकल्पिक व्यवस्था गरिए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने, कुनै चमत्कार नभए अब कांग्रेस विभाजनको डीलमा पुगेको नेता खड्काको भनाई, 15 महाधिवेशन अन्तर्गत आज 31 जिल्लामा ओडा अधिवेशन हुँदै, धौलागिरी हिमाल आरोहणका लागि टोली आधार शिविरमा पुग्न थाले, रसुवा बाढेपछि मुस्ताङमा पर्यटक घटे, मानिसमा 49 औं रक्त समूह प्रणाली पत्ता लाग्यो, दुर्लभ एन्टीबडी भएका बिरामीलाई सुरक्षित रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा, र विश्व एसियन गेम्स अन्तर्गत करान्तिकी सानुमाया पराजित, उसुका विजय 19 औं स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: शुक्लागन्ध केएफएम 97.6
1: आज पनि खाना काट्छ होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
1: ए मेरी कि त्यो गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाऊँ न
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
6: राम्रो नहुने त कुरै भएन नि फतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 98563338 98416568
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
9: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
10: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
9: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
10: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162561187
11: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
13: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
13: शुद्ध सुन तथा चाँदीका गर गहना
12: छापावाला सुन चाँदीका गर गहना
13: राशि अनुसारका पत्थर
12: कम्प्युटर तौल प्रविधि
13: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
12: प्रोप्राइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98171600069 98067725229
13: प्रोप्राइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98141332222 98087169142
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
15: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
14: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
15: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर्स आऊ न
16: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
19: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
3: आहा कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा,
3: प्रोप्राइटर रोशनी श्रेष्ठ,
4: मोबाइल नम्बर 9827109066 र 9840694543।
5: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
5: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
7: यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो?
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
7: गटिलो ठाउँ चाहिँ कहाँ छ?
6: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0564142121, मोबाइल 98565391।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमा।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657143445।
12: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
13: TVS साथ छ हाम्रो।

0: कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड त्यतै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
11: मोबाइल नम्बर 98261 52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4, दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौ। समय बिहान 11 बजे।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।

0: सही उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 98463-23811।
3: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843823811।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
9: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9856600778।
11: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
12: साथ छ हाम्रो।
13: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
12: तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 3 गते शनिबार
14: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
14: हाड जोनी तथा नसारोग विशेषज्ञ डाक्टर विजय परियार,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 065-414-377, मोबाइल 98-560-44-343।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला दिउँसोको ठिक 2 बज्यो.

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
22: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065020209।
23: टीभीएस साथ छ हाम्रो।
24: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलीगौड़ा, समय बिहान 11 बजे।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौड़ा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98562 र 98644 35031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562 62 09।
9: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौड़ा त नहु,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 70 9 6, मोबाइल नम्बर 98460 61 268
12: 98560 60 268।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9846078022।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
6: मोबाइल 9856005777।
8: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 7.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
2: यति बेला दिउँसोको ठिक 3 बजे हो। सबैभन्दा पहिले मुख्य खबर। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूको आग्रह। भोटेकोसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको सपहिचानका लागि आउन आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसूनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यस पटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक गमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियालिरहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अप्नाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका 6 रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अरियालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाई छ। सचिव अरियालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्दको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै वहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि वहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे वहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिडाकुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बुल लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ। युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ। आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ। साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्। अब विदेशको खबर। इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको दावी गरेको छ। साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन्। जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो। यता हुतीका सैन्य प्रवक्ता यहया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन्। हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसैबीच हुथीको आक्रमणपछि अमेरिकाले मध्यपूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्यपूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ। साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 वटा F-35 लड़ाकु विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अंकले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अंक गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एस एबीसँग 2-0 पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 को फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदको आग्रह। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द बढ़न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदकविहीन।

0: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847349839।
4: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161669, 9807625229।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
2: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869557056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
15: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
14: मोबाइल 9856043952 र 9806656586।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
18: TVS साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।

भनेको त बेकुप गीतको

0: शुक्लागन्ध केएफएम 97.6
1: प्रश्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी।

0: यी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगाउँ फोन 065414484 मोबाइल 9856033484 र 9856067988।
1: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
3: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 065414245, 065414345।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामा सँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 065414142, मोबाइल 9560231128 र 9462614726।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 065414377 र 9560644343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न किचनको सामान किन्नु कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
10: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
12: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
15: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
17: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
13: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
18: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसो घरमा नगै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
19: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घ फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
21: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
21: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
19: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
21: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 06 5 70 9 6, मोबाइल नम्बर 98 4 60 61 268,
19: 98 5 60 60 268।
23: होइन, यसो आमा चाहिँ कहाँबाट छनेको?
24: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
23: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
25: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
24: गतिलो ठाउँ चाहिँ कहाँ छ?
25: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
26: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
27: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98 5 60 30 324।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठीक 4 बज्यो।

0: ओए सामान ल्याइस।
1: अँ ल्याए तर काट्न त लाएन नि।
0: होइन हल्का तर्समा मात्र हो क्या।
1: त्यसो त
2: तेरो आमालाई भनिदिन्छु बाटोमा को केटीलाई कुरेर बस्छस् भनेर।
0: जा जा जा भन्दै म तेरो बाउले गरेर भनिदिन्छु नि त्यही बाटोमा को केटासँग अङ्गला मार्दै हिँड्छ।

0: अल द बेस्ट मेरो भाइ,
1: आजको एक्जाम राम्रै भयो है।
2: खोइ त मेरो रिप्लाई
3: एक महिना भइसक्यो यार मैले रिप्लाई कुरेको, कि त यस भन कि त नो, म कहाँ यसरी कुरान सक्छु। हेर आज तिमीले मेरो रिप्लाई दिनु भने नि म त ओ ब्लेडले म त कस्तो मेरो ब्लेडले हात काटिदिन्छु नि फेरि।
1: काट

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बहादुर दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9861656187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन

0: ल तिमी ढुक्क हो न, दोलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171696।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो?
4: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
5: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
6: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
7: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा।
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: कति हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
3: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
14: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303324।
16: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
17: TVS साथ छ हाम्रो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
4: शुक्ला गण्डकी समाचार
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्कसँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल असोज महिनाको 5 गते सोमबार भाद्र शुक्ल पक्षको दशमी तिथि। अंग्रेजी मिति अनुसार सेप्टेम्बर 21 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज विश्व अल्जाइमर दिवस र विश्व शान्ति दिवस। सूर्यदेव बिहान 5:52 हुनेछ भने सूर्यास्त साँझ 6:03 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट एकासियौं राष्ट्र संघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनालले हो प्रस्थान। सरकारलाई राष्ट्र संघको सभाको महासभाको तयारी गर्न राष्ट्रपाको निर्देशन। गण्डकीका पूर्व स्वास्थ्य मन्त्रीको घुस र डिल सार्वजनिक, छानबिन गर्न एमाले बनायो समिति। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1436 पुग्यो। शुक्ला गण्डकी क्षेत्रमा बजार अनुगमन म्याप गुज्रेका वस्तु नष्ट। बाढ़ी प्रभावित क्षेत्र बाहेक 73 जिल्लाका 6000 भन्दा बढ़ी वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न। शुक्ला गण्डकीका 12 वडामा कड़ा वडा सभापति सर्वसम्मत चयन। साउदीको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुन्थीको दावी। र एसियाली खेलकुदमा महिला क्रिकेटमा 16 पदकका लागि भारत र श्रीलंका खेल्ने।

अब समाचार विस्तारमा सुन्नुहोस्। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ उड्नु भएको। महासभाको उच्च स्तरीय सत्रका अतिरिक्त मन्त्री खनालले न्यूयोर्कमा आयोजना हुने विभिन्न मन्त्री स्तरीय बैठक तथा साइड इभेन्टहरूमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँले विभिन्न परराष्ट्र मित्र राष्ट्रका प्रतिनिधि तथा उच्च स्तरीय अधिकारीहरूसँग साइड लाइन भेटवार्ता गर्ने तय भएको छ। ती अन्तर्राष्ट्रिय मञ्चहरूमा मन्त्री खनालले नेपालको राष्ट्रिय हित र सरकारका विषयमा औपचारिक धारणा राख्ने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको सचिवालय बैठकले प्रधानमन्त्री वीरेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्र संघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ। प्रवक्ता जगदीश खरेलद्वारा सार्वजनिक आइतबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयमा उक्त विषय उल्लेख गरिएको। उक्त विषय बैठकका सात निर्णय मध्ये दोस्रो नम्बर बुदामा संयुक्त राष्ट्र संघीय महासभामा नेपालको सहभागिता सम्बन्धमा दिएर राखिएको छ। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जनराख्नुभएका सामान्य प्रधानमन्त्री परराष्ट्र मन्त्री लगायतको कार्यदलहरूलाई नेपालको भोटेको स्थिति विपदसँग जोड़िएका बहुआयामिका पक्षहरू बदलिँदो राजनीतिक परिस्थिति समृद्धि अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमाझमा नेपालको भूमिका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिएको छ। निर्णयमा उल्लेख छ नेकपा एमाले गण्डकी प्रदेशसभा सदस्य दलले पोखराको नदीपुर स्थित पदम नर्सिङ होमलाई 100 शैयाको अस्पताल सञ्चालन अनुमति दिने विषयमा भएको घुस डिल छानबिन गर्न 3 सदस्य छानबिन समिति गठन गरिएको छ। तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले नर्सिङ होमसँग घुस डिल गरेको विषय संचार माध्यमहरूमा सार्वजनिक भएको थियो। एमाले गण्डकी प्रदेशसभा सदस्य संसदीय दलको कार्यालयले 4 गते एक विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री एवं दलका सदस्य लक्ष्मण बहादुर पाण्डे र उहाँका स्वकीय सचिव यादव पौडेलको संलग्नताका सम्बन्धमा गण्डकी छड्के मार्फत सार्वजनिक भएको समाचारलाई लिएर दलले यो कदम चालेको हो। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौला पनि यो काण्डमा मुछिएका छन्। अस्पतालको क्षमता विस्तारको अनुमति दिलाउने क्रममा 20 लाख 25 लाखदेखि 30 लाख रूपियाँसम्मको रकम बारे कुराकानी भएको र अस्पतालको खाताबाट यादव पौडेलको नाममा 30 लाख रूपियाँ चेक काटिएको विवरण बाहिर आएको थियो। पूर्व मन्त्री पाण्डेले भने आफूले कुनै पनि रकम नलिएको दावी गरेका छन्। अस्पतालले आवश्यक मापदण्ड पूरा गरेको भए नियमअनुसार अनुमति दिनुपर्ने पक्षमा म थिए, पाण्डेले भनेका छन्। रोकिएको काममा फुकाउन स्वकीय सचिवसँग समन्वय गर्न भनेको हो, रकम दिन भनेको छैन। यसै गरी स्वकीय सचिव पौडेलले पनि रकम सम्बन्धी कुराकानी भएको स्वीकार गरे पनि आफूले रकम नलिएको बताएका छन्। उहाँले यो विषय स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौलासँग जोड़िएको दावी गरेका छन्। यता मन्त्रालयका सचिव बसौला र अस्पताल संचालक यादव गौतम बीच भने रकम मागिएको विषयमा आरोप प्रत्यारोप भएको छ। संचालक गौतमले सचिवले रकम मागिएको दावी गरेका छन् भने सचिव बसौलाले कुनै पनि रकम नलिएको र गलत काम नगरेको बताएका छन्। गण्डकी प्रदेशमा अस्पताल तथा नर्सिङ होमको दर्ता नियमन र अनुमति दिने अधिकार प्रदेश स्वास्थ्य मन्त्रालयसँग छ। मन्त्री पौडेल सहित एमालेका 4 मन्त्रीले भदौ 9 गते सरकारबाट राजीनामा दिए। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री जगन्नाथ खनालले मुलुक संकट अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको वामपन्थी शक्ति विषयकता अनिवार्य भएको बताउनुभएको छ। आइतबार राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीको जालो पुस्तक विमोचन कार्यक्रममा बोल्दै खनालले पछिल्लो समय वामपन्थी आन्दोलन कमजोर बन्दै गएको बताउनुभयो। अहिले वामपन्थी आन्दोलन धेरै कमजोर भयो, अहिले त न्यूनतम रूपमा एकतापत्र भएर जाऊ भने सांस्कृतिक पनि देखिएको छैन। त्यसले हुनाले सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ, उहाँले भन्नुभयो।
कोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेहरूको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा बुटेको श्री धादिङ चितवन गोर्खा तनाव नवलपरासीबाट ती शवहरू निकालिएका छन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याइएको प्रहरीले जनाइएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदु नगरपालिका छमा रहेको अखम्बा क्याम्पमा ल्याइएका ती शवहरूको अझै परिचय हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपनिरीक्षक डीएसपी इक वाल हवारीले बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्र बाहेक तिरहतर जिल्लाका 6,000 भन्दा बढ़ी वडामा नेपाली कांग्रेसका वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी देशका 73 जिल्लाका 6,132 वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले ती जिल्लामा मात्र अधिवेशन हुन बाँकी रहेका जनाएका छन्। अन्य 73 जिल्लाका अधिकांश वडामा अधिवेशन गएको कटुवालले जनाएका छन्। मोरङ निर्वाचन क्षेत्र नम्बर 6, सुनसरी क्षेत्र नम्बर 2 र 4, सर्लाही क्षेत्र नम्बर 2 र उत्तहर क्षेत्र नम्बर 1 र नवलपरासी पूर्वका क्षेत्र नम्बर 2 मात्रै वडा अधिवेशन हुन बाँकी रहेको बताइएको छ। यी क्षेत्रका वडामा असोज 5 गते अधिवेशन हुने कठुवाले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशनको आइतबार शुक्लागण्डकीका 12 वडाहरूमा अधिवेशन सम्पन्न भएको छ। वडा तहका यी अधिवेशनबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। शुक्लागण्डकी नगरपालिका वडा नम्बर 1 को सभापतिमा बिमबहादुर गुरूङ सर्वसम्मत भएका छन्। वडा नम्बर 2 को सभापतिमा होमनाथ लम्साल अर्जुन भएका छन्। वडा नम्बर 3 विवेक खनाल चयन भएका छन्। वडा नम्बर 4 को सभापतिमा थमन बहादुर खत्री सर्वसम्मत भएका छन्। वडा नम्बर 5 भोजराज लामी छान चयन भएका छन्। वडा नम्बर 6 जय सोर पाण्डे सर्वसम्मत भएका छन्। यसै गरी वडा नम्बर 7 को सभापतिमा हरितिमन सिरा सर्वसम्मत भएका छन्। वडा नम्बर 8 को सभापतिमा डिल बहादुर गुरूङ सर्वसम्मत भएका छन्। सो वडामा 41 जना क्षेत्रीय प्रतिनिधि सभा सर्वसम्मत चयन भएका छन्। वडा नम्बर 9 विनोद रावत सर्वसम्मत भएका छन्। वडा नम्बर 10 विमल राणा सर्वसम्मत चयन भएका छन्। यसै गरी वडा नम्बर 11 रविन्द्र विक्रम थापा र वडा नम्बर 12 टुल बहादुर ठकुरी सर्वसम्मत भएको नेपाली कांग्रेस शुक्लागण्डकीले जनाएको छ। नेपाली कांग्रेस विवाद नगरपालिकाले 9 वडामा आइतबार अधिवेशन सम्पन्न गरेको छ। वडा नम्बर 1 को सभापतिमा तुलसी सिक्देल, वडा नम्बर 2 गोविन्द तिमल सिंह, 3 केशर बहादुर मल्ल चयन भएका छन्। वडा नम्बर 4 बोम बहादुर थापा, वडा नम्बर 5 देवीराज गदेकारी, वडा नम्बर 6 ज्ञानबहादुर थापा, वडा नम्बर 7 सोमराज सुवेदी, वडा नम्बर 8 खिम नारायण अधिकारी, वडा नम्बर 9 पूर्ण बहादुर थापा चयन भएका छन्। नेपाली कांग्रेसलाई बलियो बनाउन युवा पुस्तालाई पार्टीमा जोड्दै नेतृत्व र कार्यशैली परिवर्तन गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताउनुभयो। बदलिएको राजनीतिक परिस्थिति अनुसार पार्टीले आफूलाई रूपान्तरण गर्दै युवालाई आकर्षित गर्न सके मात्र कांग्रेसलाई थप बलियो बनाउन सकिने उहाँको भनाइ छ। तनहुँमा आइतबार वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले युवाहरूको सहभागिता बढ़ाएर पार्टीलाई नयाँ पुस्तासँग जोड्नुपर्ने बताउनुभयो। कांग्रेसको संगठन संरचना र कार्यशैलीमा समेत परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो। कांग्रेसलाई बलियो बनाउनु युवाहरूलाई पार्टीमा जोड्नु पर्दछ। युवालाई आकर्षित गर्ने गरी संगठन र कार्यशैलीमा परिवर्तन गर्न आवश्यक छ उहाँले भन्नुभयो। बदलिएको अवस्थामा पार्टीलाई एकबद्ध बनाएर अघि बढ्नु पर्दछ।
उत्तराखण्ड कि नगरपालिकाले बजार अनुगमन शुरू गरेको छ। आइतबार दुलेको वडा क्षेत्रका पसलहरूमा अनुगमन गरिएको हो। प्रशासन शाखा प्रमुख तुलबहादुर विकर र राजस्व शाखा प्रमुख रामचन्द्र सुवेदी नेतृत्वमा पसलमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा भोग्य मिति सकिएका खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। सरसफाईमा हेलचेक गरेका कतिपय व्यवसायीहरूलाई जरिवाना समेत गरिएको छ। साथै वडामा दर्ता भएको व्यवसायहरूलाई एक हप्ताभित्र दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ। नगरले म्याद गुज्रेका सडेर गलेका खाद्य वस्तु जफत गरेको छ। अनुगमनमा विभिन्न शाखाका प्रमुख नगर प्रहरी नेपाल प्रहरी पत्रकार लगायतको सहभागिता रहेको थियो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा डायलोसिस सेवाको क्षमता विस्तार गरिएको छ। डायलोसिस गर्नुपर्ने मृगौलाका बिरामीहरूको संख्या बढेपछि क्षमता विस्तार गरिएको हो। गण्डकी प्रदेश सरकारले 20 लाख र अस्पताल व्यवस्थापन समितिको 20 लाख गरी कुल 40 लाख रूपियाँ बजेटबाट पूर्वाधार निर्माण र डायलोसिस आवश्यक उपकरण व्यवस्थापन गरी क्षमता विस्तार गरेर सेवा शुरू गरिएको हो। प्रदेश अस्पतालले विनियोजन गरेको बजेटबाट पूर्वाधार निर्माण गरिएको हो भने समितिको बजेटबाट उपकरण खरिद गरिएको छ। हाल अस्पतालबाट 61 जना मृगौलाका बिरामीहरूले डायलोसिस सेवा लिइरहनु भएको छ। सेवा विस्तारसँगै थपिएका 4 वटा मेसिन जडान गरेपछि थप 10 जना बिरामीलाई सेवा दिन सकिने वरिष्ठ नर्सिङ अधिकृत निमा घिताङले जानकारी दिनुभयो। बिरामीलाई सेवा दिने मेसिन जडानको काम सँगसँगै भइरहेका छन् घिताङले भन्नुभयो। लमजुङको प्राकृतिक सौन्दर्य सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा सम्पन्न भएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा शनिबार र आइतबार प्रथम टुर दि लमजुङ 2026 साइकल यात्रा गरिएको हो। साइकल यात्रामा 15 वर्षीय बालिकादेखि 65 वर्षका ज्येष्ठ नागरिकहरूले समेत भाग लिनु भएको छ। भैरेज जिल्लामा करिब 500 सहभागीले पहिलो दिन विशेषहरूबाट चण्डी एक टाडा बिन्दा बेसी बागलुङ पानी कपुर गाउँ हुँदै प्रसिद्ध पर्यटकीय स्थल गरेगाउँसम्म साइकल यात्रा गर्नुभयो। दोस्रो दिन गरेगाउँमा न्यायु घन पोखरा रूपले फाट साम्बाचोक सुरुङ मार्ग बुलबुले हुँदै हमखोला झरनामा पुगेर यात्राको सम्पन्न भएको छ। सम्पूर्ण यात्रा करिब 40 मिटर दूरीको रहेको आयोजक संस्थाले जनाएको छ। संघका अध्यक्ष ध्रुवराम प्रधानले साइकल यात्राले लमजुङलाई साहसिक पर्यटकको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, साइकल यात्रा मार्फत जिल्लाको प्राकृतिक धार्मिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छौं। देशभरका साइकलिस्ट सहभागी हुनुभएकोले यहाँको प्रचार प्रसार राम्रो भएको। सुन्दरपदुकारी सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सहकारिटाको 1962 साधारण सभा आइतबार करिन्टारमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रेशमलाल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा कुमार श्रेष्ठले संस्थाको नयाँ कार्य विधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सदस्य रेशमबहादुर विकले आर्थिक वर्षको आमदानी खर्च तथा बजेट सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो। लेखा सुपरिवेक्षण समिति संयोजक नारायण बहादुर अधिकारीले आकस्मिक लेखा तथा सुपरिवेक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो। व्यवस्थापक मदन श्रेष्ठले स्वास्थ्यका संस्थाका समसामयिक तथा तत्कालीन गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0658 590 511।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
2: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658 414 50, मोबाइल 98463 23811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल

0: आवश्यक परेमा सम्झनुहोस्।
1: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी चार दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोभाइडर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 9849501120 र 9816561187।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9556000778।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू

सरकारले साउने गतिदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलसीआरएस मार्फत गाड़ी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3081 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालय सेवा कार्यालयमा पठाइएको पूर्वाधार विकास मन्त्री सुनिल रम्सालले सामाजिक सञ्चार मार्फत जानकारी दिनुभएको छ। मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सेवा गरिएको छ। लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम शुरू गरेको मन्त्री रम्सालले बताउनुभयो। यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई पनि थप सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ। भुटेको सिनारीमा आएको भीषण बाढ़ीपछि नेपालले जलवायु परिवर्तनको पैरवी गर्दै अन्तर्राष्ट्रिय स्तरमा क्षतिपूर्ति पाउनुपर्छ भन्ने वच लिएको छ। यस विषयलाई संयुक्त राष्ट्र संघीय महासभा लगायतका अन्तर्राष्ट्रिय महासभा सभापति प्राथमिकताका साथ उठाउने कुरा सरकारका तर्फबाट सार्वजनिक भइरहेका छन्। राष्ट्र संघ अन्तर्गत रहेको हानि तथा नोक्सानी एफआरएलडीमा निवेदन दिने नियमित समय सीमा डिसेम्बरदेखि जूनमा तोकिएको हुन्छ। सीमा बाढ़ी आउँदा यो समय सीमा सकिसकेको थियो। यद्यपि निवेदन दिन पाउने अन्य विकल्पहरूबारे पहल भइरहेको छ र कोषबाट सकारात्मक संकेत पनि प्राप्त भएका छन्। तर निवेदन दिन पाएकै अवस्थामा पनि यस कोषबाट प्राप्त हुने रकम नेपालको वास्तविक क्षतिको तुलनामा निकै कम छ। बरमुडा कार्यान्वयन भाषा अन्तर्गत एउटा निवेदनबाट 5 मिलियनदेखि धेरैमा 20 मिलियन अमेरिकी डलर रूपियाँसम्म मात्र पाउन सकिने व्यवस्था छ, जबकि भोटेकोसीको क्षति योभन्दा कैयौं गुणा धेरै छ। अधिकतम विकसित देशहरूका समूहका सदस्य राष्ट्रहरूले विशेष बोर्ड बैठक बसेर माग गरे पनि नेपालले पाउने रकम 20 मिलियन डलरकै वरपर हुने सम्भावना